सुप्रभात, नमस्कार। मीडियम वेव को 213.67 मीटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघाको 103 मेगाहर्ज तथा न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, आज हो विक्रम सम्वत 2083 साल जेठ महिनाको 12 गते, तदनुसार अंग्रेजी वर्ष 2026 मई महिनाको 26 तारीक, आज मंगलवार। हाम्रो स्टुडियोको घड़ी अनुसार समय यस बेला बिहानको 6:33 भइरहेको छ। आकाशवाणी गान्तोक सुनेर बसिरहनु भएका तमाम श्रोतागणलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदै अब प्रारम्भ गर्न लागिरहेका छौं प्रातःकालीन सेवा यस मंगल ध्वनिबाट।

आदरणीय श्रोतागण, राष्ट्रपिता महात्मा गान्धीले भन्नुभएको थियो, मौनता कहिलेकाहीँ हजारौं शब्दभन्दा पनि गहिरो उत्तर बन्दछ। प्रिय श्रोतागण, यसै सुविचारका साथ आजको यस अधिवेशनमा समावेश विभिन्न कार्यक्रमहरू लिएर उपस्थित भइसकेका छौं। अब प्रस्तुत छ कार्यक्रम भक्ति प्रभात।

ईश्वरीय आराधनाको कार्यक्रम भक्ति प्रभातमा सम्पूर्ण श्रोताहरूलाई आध्यात्मिक अभिवादन जनाउँदै यहाँहरूलाई सुनाउन लागिरहेका छौं गायक कलाकार माधव घिमरेको आवाजमा सजिएका केही भक्तिमय भजन। प्रिय श्रोतागण, भजन हाम्रो आत्मालाई शान्ति र भक्तिको अनुभूति गराउने माध्यम हो। आजको यस पावन अवसरमा केही क्षण यस्तै भक्तिमय भजन सुनेर मनलाई आनन्द बनाऊ त श्रोता, स्वीकार गर्नुहोस् यो पहिलो भजन, माधव घिमरेको मधुर स्वर।

श्रोताहरूले सुनिरहनु भएको थियो गायक कलाकार माधव घिमरेको आवाजमा सजिएका केही भक्तिमय भजन भने यसको निर्धारित समय यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौ। अब सुन्नुहोस् हाम्रो यस अधिवेशनमा समावेश बिहान 10:30 प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। यस जानकारीको लगत्तै पश्चात प्रस्तुत गर्नेछौ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारित समाचार संस्कृत अनि हिन्दी भाषामा। बिहानको 7:05 आकाशवाणी गान्तोक केन्द्रबाट सुनाउनेछौ कार्यक्रम गोल्डन मेलोडीज अन्तर्गत सदाबहार हिन्दी चलचित्रका गीतहरू। 7:25 श्रोताहरूले सुन्नुहुनेछ आकाशवाणी खरसाङ केन्द्रबाट समप्रसारित समाचार नेपालीमा। 7:35 आकाशवाणी गान्तोक केन्द्रबाट प्रस्तुत गर्नेछौ विविध जानकारी र मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम। बिहान 8:15 सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारित समाचार हिन्दी अनि अंग्रेजीमा। 8:30 सुन्नुहुनेछ आकाशवाणीको उत्तर पूर्वी सेवा सिलोङ केन्द्रबाट समप्रसारित पूर्वोत्तर समाचार। 8:40 सुन्नुहुनेछ आकाशवाणी गान्तोक केन्द्रबाट नेपाली आधुनिक गीतहरूको कार्यक्रम गीतिमाला। बिहान 9:00 मुख्य समाचार सुन्नुहुनेछ भने 9:02 पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजली। 9:30 सुन्नुहुनेछ नेपाली देशभक्ति गीतहरू। बिहान 10:00 पुनः मुख्य समाचार। 10:02 नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजे तराने। बिहान ठिक 10:30 हाम्रो यस अधिवेशनमा समावेश कार्यक्रमहरू सम्पन्न हुनेछ अनि त्यस पश्चात यहाँहरूले सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारित कार्यक्रम एफएम गोल्ड। यो थियो अब उसो प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। श्रोता, अहिले समय बिहानको 6:55 हुने लागेको छ। अब सुन्नुहोस् आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारित समाचार संस्कृत अनि हिन्दीमा। त श्रोता, केही क्षण प्रतीक्षा साझिँदै गर्नुहोला।

लिएका छौं चलचित्र नागिनबाट गायक कलाकार लता मंगेशकर र महेन्द्र कपूरको युगल स्वरमा, अनि यसका संगीतकार छन् लक्ष्मीकान्त प्यारेलाल। सन् 1976 दर्शक सामु आएको यस चलचित्रका निर्देशक अनि निर्माता राजकुमार कोहली हुन् भने मुख्य कलाकारहरूमा रीना रोय, सुनिल दत्त, फिरोज खान, जितेन्द्र, सञ्जय खान, रेखा, मुमताज र कबीर बेदी रहेका थिए। श्रोता, अब सुनौ यो अर्को गीत।

श्रोता, यस कार्यक्रमको अन्तिम गीत सुनौ चलचित्र उपकारबाट गायक कलाकार मन्ना डेको एकल आवाजमा, अनि संगीतकार छन् कल्याणजी आनन्दजी। सन् 1967 आएको यस चलचित्रका निर्देशक मनोज कुमार अनि निर्माता हरिकिशन आर मिर्चन्दी र आरएन गोस्वामी हुन् भने मुख्य कलाकारहरू मनोज कुमार, आशा परेख, प्रेम चोपडा र प्राण रहेका थिए। प्रिय श्रोता, अब सुनौ यस कार्यक्रमको अन्तिम प्रस्तुति।

0: श्रोताहरूले यतिन्जेल सुन्नुभयो कार्यक्रम गोल्डन मेलोडीज अन्तर्गत सदाबहार पुराना हिन्दी चलचित्रका गीतहरू भने यसको निर्धारित समय यही समाप्त हुँदछ। यहाँहरूले अब सुन्नुहुनेछ आकाशवाणी खर्सा केन्द्रबाट समप्रसारित समाचार नेपालीमा। श्रोता केही क्षण प्रतीक्षा साच्नुहोला।
1: नमस्कार, यो आकाशवाणी हो। अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि सिक्किमको तीन दिने भ्रमणमा रहनुहुनेछ। भ्रमणको क्रममा साँझ उहाँले गान्तोकस्थित नामग्याल तिब्बती विज्ञान प्रतिष्ठानको भ्रमण गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज नयाँ दिल्लीमा क्वाड देशहरूको विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले अबको

जानुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोशल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। नागरिक उड्डयन महानिदेशालयले कंगो र युगाण्डामा इबोलाको प्रकोपपछि एयरलाइन्सका लागि नयाँ एसओपी जारी गरेको छ। डीजीसीएले यी देशबाट आउने यात्रुले विमानबाट ओर्लनु अघि नै यात्रु सूचना फारम भर्नुपर्ने बताइएको छ। उडानको अवधि यात्रीहरूलाई ज्वरो आउने, कमजोरी हुने, वान्ता हुने वा झाडा पखाला लाग्ने जस्ता लक्षण देखिएमा भारत फर्केपछि तत्काल स्वास्थ्य अधिकारीलाई जानकारी गराउन भनिएको छ। एयरलाइन्सलाई मास्क, पीपीई किट, पंजा, सैनिटाइजर जस्ता अत्यावश्यक सामग्रीको पर्याप्त भण्डारण राख्न भनिएको छ। जम्मू कश्मीरको गुलमर्गमा गोण्डोला रोपवेमा तकनीकी खराबी आएपछि फँसेका सबै पर्यटकहरूलाई सकुशल उद्धार गरिएको छ। अधिकारीहरूका अनुसार रोपवेका 65 क्याबिनमा 300 भन्दा बढ़ी पर्यटक फँसेका थिए। एनडीआरएफ, एसडीआरएफ, पुलिस, सेना र प्रशासनले संयुक्त रूपमा लगभग 7 घण्टा उद्धार अभियान चलाएर सबै मानिसहरूलाई सुरक्षित स्थानमा निकाले। मुख्यमन्त्री उमर अब्दुल्लाले घटनाको छानबिन गर्न आदेश दिएका छन्। जम्मू कश्मीरको रजौरी जिल्लाको डोरीमल वन क्षेत्रमा आतंकवादी लुकेर बसेका एउटा स्थानलाई भारतीय सुरक्षा बलले ध्वस्त पारेको छ। अपरेशन शेरवाली अन्तर्गत जारी सर्च अपरेशनका क्रममा यो कार्यवाही भएको हो। कार्यवाहीको क्रममा सुरक्षा बल र आतंकवादी बीच गोलीबारी पनि भएको थियो। ड्रोन र स्निफर कुकुरको सहयोगमा यस क्षेत्रमा खोजी कार्य चलिरहेको छ। आयुष मन्त्री प्रताप राव जाधवले योग र प्राकृतिक चिकित्साको माध्यमबाट देशमा रोगहरूको रोकथामसँग सम्बन्धित सेवाहरूलाई बलियो बनाइरहेको बताउनु भएको छ। नयाँ दिल्लीमा आयुष मन्त्रालयको संसदीय सल्लाहकार समितिको बैठकको अध्यक्षता गर्नुहुँदै श्री जाधवले भन्नुभयो, योग र प्राकृतिक चिकित्सा भारतको प्राचीन उपहार हो र अब यो विश्वव्यापी स्वास्थ्य अभियानको एक महत्वपूर्ण हिस्सा बनिरहेको छ। श्री जाधवले जानकारी दिनुभयो कि देशभरि प्राकृतिक चिकित्सा र योग विज्ञानका 70 भन्दा बढ़ी महाविद्यालयहरू र 5000 भन्दा बढ़ी योग प्रशिक्षण संस्थाहरू सञ्चालनमा छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध अन्त्यका लागि कुनै पनि सम्झौतामा साउदी अरब र पाकिस्तान सहित कैयौं देशलाई समेट्नुपर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशलमा एक पोस्टमा ट्रम्पले इरानसँगको वार्ता राम्रोसँग अघि बढ़िरहेको बताउनु भएको छ। यद्यपि उहाँले चेतावनी दिनुभएको छ कि वार्ता शान्ति सम्झौतामा परिणत हुनेछ वा अझ ठूलो संघर्षको स्थितिको कारण बन्नेछ। श्री ट्रम्पले भन्नुभयो कि कुनै पनि सम्भावित सम्झौतालाई अब्राहम सम्झौताको विस्तारसँग जोड्नुपर्छ, जसलाई उहाँले मध्यपूर्वका लागि ऐतिहासिक अवसरको रूपमा वर्णन गर्नुभयो। सेनेगलका राष्ट्रपति वासिरू दियोमाए फायले अर्थशास्त्री अहमदु अल अमिनू लोलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ। अहमदु अल अमिनू लो पहिले क्षेत्रीय केन्द्रीय ब्याङ्क बीसीईएओका सेनेगल शाखाका प्रमुख रहिसकेका छन्। राष्ट्रपति फायले शुक्रबार उस्मान सोनकोलाई प्रधानमन्त्री पदबाट हटाएपछि यो नियुक्ति गरिएको हो। आईपीएल क्रिकेटमा आज क्वालिफायर वन म्याचमा वर्तमान च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरूको सामना गुजरात टाइटन्ससँग हुनेछ। म्याच धर्मशालामा साँझ 7:30 शुरू हुनेछ। यो म्याचको विजेता टीम सीधा आईपीएल 2026 को फाइनलमा पुग्नेछ, जबकि पराजित हुने टीमलाई क्वालिफायर टूमा एक अर्को अवसर प्राप्त हुनेछ। यो समाचार युट्यूबमा @AIRKarsang मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि सिक्किमको 3 दिने भ्रमणमा हुनुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज नयाँ दिल्लीमा क्वाड देशहरूको विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले अबको केही दिन सीमा क्षेत्रको भ्रमण गर्नुहुनेछ। नागरिक उड्डयन महानिदेशालयले कंगो र युगाण्डामा इबोलाको प्रकोपपछि एयरलाइन्सका लागि नयाँ एसओपी जारी गरेको छ। जम्मू कश्मीरको रजौरी जिल्लाको डोरीमल वन क्षेत्रमा आतंकवादी लुकेर बसेको एउटा स्थानलाई भारतीय सुरक्षा बलले ध्वस्त पारेको छ। अनि आईपीएल क्रिकेटमा आज क्वालिफायर वन म्याचमा वर्तमान च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरूको सामना गुजरात टाइटन्ससँग हुनेछ।

मिडियम वेभको 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघाको 103 मेगाहर्ज तथा न्यूज अन एआईआर

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर आज फेरि हामी उपस्थित भएका छौं। आशा गरेका छौं हाम्रा सम्पूर्ण श्रोता मित्रहरू सन्चो सुविस्तै हुनुहुन्छ अनि आकाशवाणी गान्तोक भन्नु रेडियो गान्तोक खोलेर तपाईँ सुन्दै हुनुहुन्छ होला। हजुर श्रोता, आज पनि थुप्रै विषयहरूमा हामी श्रोताहरूलाई जानकारी गराउने कोशिश गर्नेछौ। त्योभन्दा पहिले एउटा पुरानो नीति कथा हामी श्रोताहरूसित साझा गर्न चाहन्छौ। श्रोता, मानिसहरू त के भन्छन्, जब समयले उलटफेर गर्छ त्यो बेला पनि मान्छेले भन्न छोड्ने होइन। यस्तोमा तपाईँ स्वयं विश्वस्त हुनुहोस्, कन्फिडेन्ट हुनुहोस् के गर्ने के नगर्ने। र जब तपाईँ स्वयं म यस्तो गर्छै गर्छु भनेर कन्फिडेन्ट हुनुहुन्छ नि अनि अघि बढ्नुहुन्छ, तब तपाईँले पक्कै पनि सफलता हात पार्नुहुनेछ। अरूको कुरा सुनिरह्यौं भने त यस्तै त हुन्छ भनेर फेरि प्रणाम सिक्किम कार्यक्रमको थालनीमा आज हामी त्यही पुरानो नीति कथा दोहोर्याउन चाहन्छौ। श्रोता, एक दिन एकजना कृषक आफ्नो छोरोलाई लिएर गाउँबाट गधा बेच्नलाई शहरमा लागेको मेलातिर लागे। जाँदै गर्दा बाटोमा एक खोल स्त्रीहरू नदी किनारमा नुहाउँदै थिए, लुगा धुँदै थिए, र उनीहरूले बाबु छोरा टन्टलापुर घाममा गधाको पछि पछि हिँडेको देखेर खुब हाँसे र भने, अन कस्तो लठुवाहरू, गधामा चढेर जानु नि है। उनीहरूको कुरा सुनेपछि पिताले आफ्नो छोरोलाई गधामा चढाएर हिँड्न थाले। अलिक पर के पुगेका थिए, एकजना मान्छे टुप्लुक्क भेटे। उसले भनेको कुरा पनि फेरि कृषकले सुन्यो, अन कस्तो मान्छे, आफू चढ्नु नि है, छोरालाई पो गधामा चढाएछ, आफू चाहिँ यस्तो घाममा सकि नसकि हिँडिरहन्छ। त्यो मान्छेको कुरा पनि सुनेछ कृषकले, र त्यो कृषकले आफ्नो छोरोलाई गदाबाट झारेर आफू चढेछ गदामा र हिँड्न थालेछ। अलिक पर मात्र पुगेका थिए, फेरि एक कुल केटाहरू भेटे। उनीहरू पनि के चुप लाग्थे र फेरि बोलिहाले उनीहरू पनि, अन यो कस्तो खालको मान्छे, यस्तो घाममा छोरालाई चाहिँ हिँडाएर आफू पो गदामा चढेछ। उनीहरूको कुरा सुनेर कृषकको दिमाग भननन भएछ र गदाबाट तुरन्तै झरेर जंगलमा गएर लहरा खोजेर गदाको खुट्टा बाँधेर बाबु छोराले गदालाई उत्तानो पारेर एउटा बाँसमा झुण्डाएर बोकेर हिँड्न थालेछ। बाटोमा उनीहरूलाई देखेर मान्छेहरू खुब हाँसेछन्। गदाले बाँधेको आफ्नो खुट्टा छोडाउनको लागि कोशिश गरिरहेका थिए। जाँदा जाँदा बाटोमा एउटा खोला तर्नु पर्ने रहेछ, खोला पारी मेला लागेको। उनीहरू बाबु छोरा गदालाई बोकेर खोला के तर्न लागेका थिए, गदाले बाँधेको खुट्टा खोल्ने हुँदा फुत्किएर खोलामा झरेछ र गदा खोलाले बगाएर लगेछ। बाबु छोरा त्यसपछि त्यही खोलाबाट खाली हात घर फर्केछ। यो पुरानै हामीले सुनिरहेको नीति कथा। अब हामी भन्न चाहन्छौ, ती कृषक बाबु छोराले बाटोमा अरूको कुरा नसुनेको भए, उनीहरू सरासर मेलामा पुग्थे, आफ्नो गदा बेच्थे र चाहिएको सरसामान किनेर एकदम खुशीसाथ घर फिर्थे। उनीहरू रित्तै खाली हात घर फर्के अनि आफ्नो गदा पनि खोलामा बगाई पठाए। यसो हुनेको एउटै कारण के थियो भने श्रोता, बाटोमा भेटेका मान्छेहरूको कुरा सुन्नु। यसैले श्रोता, हामी भन्न चाहन्छौ, तपाईँले जीवनमा के गर्ने, लक्ष्य ताकेर 100% फोकस गरेर अघि बढ्नुहोस्, लक्ष्य प्राप्त हुन्छ। र आज 26 तारिकमै र आज पनि थुप्रै घटनाहरू घटेका छन् र यिनै घटनाहरूलाई लिएर हामी कार्यक्रमलाई अघि बढ़ाउन चाहन्छौ। कुरा गरौं भारतको प्रसंगमा। 1739 आजको दिन मुगल शासक महम्मद शाह अनि पर्सियन शासक नदिर शाह बीच एउटा सन्धि भएको थियो र यो सन्धिपछि नै भारतीय साम्राज्यबाट अफगानिस्तान छुटिएर गएको थियो।
1: हजुर श्रोता, 2007 भारत र जर्मनी मध्य रक्षा सम्झौता सम्पन्न भएको थियो।
0: 1993 आजको दिन मण्डल कमिशनको रिपोर्टलाई कार्यान्वयन गर्दै 15 जून 1993 पछौटे वर्गका व्यक्तिहरूको लागि 27% आरक्षण गरिने केन्द्र सरकारले घोषणा गरेको थियो।
1: 1986 हिन्दी साहित्यको प्रसिद्ध कथाकार, गीतकार, समीक्षक र राजनीतिज्ञ श्रीकान्त वर्माको मृत्यु भएको थियो।
0: 1997 आजको दिन भारत सरकारले एलपीजीलाई गाड़ीहरूको इन्धनको रूपमा प्रयोग गरिने निर्णय लिएको थियो। उसै गरी 1998 आजको दिन एस चन्द्रशेखर, एक भारतीय वैज्ञानिकलाई निल्स बोर

0: युनेस्को गोल्ड मेडलले सम्मानित गरिएको थियो।
1: 2008 भारतीय स्टेट ब्याङ्कले फसल ऋण बीमालाई 50,000 रूपियाँदेखि बढ़ाएर 1,00,000 रूपियाँ गरेको थियो। उत्तर प्रदेश सरकारले अनाज र खाद्य तेलहरूको स्टक सीमा तय गर्न सम्बन्धमा अधिसूचना जारी गरेको थियो।
0: हजुर, आजकै दिनको प्रसंगमा कुरा गर्दा अनि भारतको सम्बन्धमा कुरा गर्दा, आजकै दिन 2014 वर्तमान भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको थियो।
1: 2010 भारतको सर्वोच्च न्यायालयको न्यायाधीश बीएस चौहान र न्यायाधीश स्वतन्त्र कुमारको खण्डपीठले विवाह नगरिकन एकसाथ रहने प्रेमी जोड़ीबाट जन्मिएका सन्तानहरूलाई आफ्नो माता पिताबाट अर्जित सम्पत्तिमा हिस्सा पाउने अधिकार स्वीकार गरेको थियो भने न्यायालयले उनलाई परम्परागत पैतृक सम्पत्तिमा उनको अधिकारलाई अस्वीकार गरेको थियो। हजुर, यसरी नै 1926 हिमालयको काखमा बसेको गढ़वालमा एक ठूलो आतंकको अन्त भएको थियो। आजकै दिन यो आतंक एउटा चितुवाको थियो जसलाई नौसिखिए शिकारीहरूले नरभक्षी बनाएको थियो। 1918 1926 गढ़वालमा 500 वर्ग किलोमिटरको क्षेत्रमा सूर्यास्त भए पश्चात सुनसान हुँदथ्यो। सबै आफ्नो घरमा बस्दथे। बाहिर जानको अर्थ हुन्थ्यो मृत्यु। 8 वर्षको अवधिमा यसले करिबन 125 जनालाई आफ्नो शिकार बनाएको थियो। चितुवालाई मार्ने धेरै प्रयासहरू विफल भए पश्चात उत्तर प्रदेशको तत्कालीन गवर्नरले प्रसिद्ध शिकारी जिम कार्बेटलाई सम्पर्क गरे। कार्बेटले चितुवा मार्ने अनुमति लिए पश्चात आजकै रात 1926 चितुवालाई मार्न सफल भएका थिए। रातमा गोली लागेपछि चितुवा त्यही अन्धकारमा ओझल भयो। केही समय पश्चात जोड़ले गर्जिएपछि सदैवको निम्ति शान्त बनेको थियो। सूर्योदय भएपछि रुद्रप्रयागको छेउ डाँडामा चितुवाको लास भेटाइयो। जिम कार्बेटले जब बुढो चितुवाको लास देखे तब थाहा लाग्यो कि उसको तीखो दाँत धेरै अघि नै भाँचिएको थियो। थाहा लाग्यो कि दुईजना भर्खरै सिक्दै गरेको शिकारीहरूले 8-9 वर्ष अघि जवान चितुवाको शिकार गर्ने कोशिशमा गोली लागेर दाँत भाँचिएको थियो। तबदेखि जंगली जनावरहरूको शिकार गर्न असक्षम भएकोले भोको चितुवाले आफ्नो पेट भर्नलाई नरम मासुको खोजीमा मानिसलाई शिकार गर्न थालेको थियो। सूर्योदयको समय चितुवाको लास छेउ पुगेका जिम कार्बेटले उसलाई सुमसुमाए र ऊ माथि केही फूलहरू छर्दै भने, हिमालय तिमीलाई सधैँ आफ्नो काखमा सुताइराखुन्। चितुवाको मृत्यु हेरेर कार्बेट यति दुखी भए कि उनले वन्य जीवनलाई बचाउनको निम्ति अभियान चलाए। उनले सधैँ भन्न थाले, वन जंगल रहेन भने जानवर के गर्ने गर्छन्। जिम कार्बेटको सल्लाहमा 1936 ब्रिटिश सरकारले उत्तराखण्डमा एसियाको पहिलो नेशनल पार्क बनाए। जिम कार्बेट भारत छोडेर केन्या गए पश्चात उनको साथीहरू र उत्तर प्रदेशको पहिलो मुख्यमन्त्री गोविन्द बल्लभ पन्तले पार्कको नाम जिम कार्बेट नेशनल पार्क बनाइदिए, जो वर्तमान विश्वमा बाघहरूको सबैभन्दा धेरै संख्या यहाँ पाइन्छ।
0: हजुर, यो थियो भारतको प्रसंगमा आजको दिन घटेका केही घटनाहरू बारे छोटो जानकारी।

0: हजुरथा अब कुरा गरौं जन्मको 1912 प्रसिद्ध क्रान्तिकारीहरूमा एक छगनराज चौपासनी वालाको जन्म जोधपुर राजस्थानमा भएको थियो। उनले भारतीय स्वतन्त्रता संग्राममा महत्वपूर्ण भूमिका निभाएका थिए। छगनराजले शुरूदेखि नै महात्मा गान्धीको रचनात्मक कार्यहरूमा खुलेर भाग लिएका थिए। 1932 1939 उनी जोधपुरको प्रसिद्ध आन्दोलनकारी बनिसकेका थिए। छगनलालले मारवाड़ हितकारिणी सभा, युथ लीग, बाल भारत सभा, पीपल्स एसोसिएशन, प्रजामण्डल र लोक परिषदको स्थापना गरेका हुन्। 26 जनवरी 1932 जोधपुरको जुनी धान मण्डीमा पहिलो पल्ट तिरंगा उनले नै फहराएका थिए, जसमा पुलिसहरूले कुटपिट गरेको थियो भने 2 महिनाको सजाय पनि भोग्नु परेको थियो। 1934, 1940 र 1942 छगनराजले राष्ट्रिय आन्दोलनमा खुलेर भाग लिएका थिए, जसकारण कैयौं पल्ट जेल जान परेको थियो। साथै जयनारायण व्यासको साप्ताहिक पत्र लोकराजको सम्पादन कार्य पनि उनले नै गरेका थिए।
1: हजुर, यसै गरी 1945 आजकै दिन जन्मिएका हुन् महाराष्ट्रका 17 मुख्यमन्त्री विलासराव देशमुख। हजुर, उनको जन्म महाराष्ट्रको लातूर जिल्लामा भएको थियो। उनी भारतीय कंग्रेस पार्टीका सदस्य हुन् र उनी भारत सरकारको 15 लोकसभाको मन्त्रीमण्डलमा उद्योग मन्त्री हुनुहुन्थ्यो भने उनले केन्द्रीय मन्त्रालयमा मिनिस्टर अफ साइन्स एण्ड टेक्नोलोजी, मिनिस्टर अफ अर्थ एण्ड साइन्सेस, रूरल डेभलपमेन्ट आदि विभिन्न मन्त्रालयहरू सम्हाल्नु भएको थियो। उनी दुईपल्ट 1999 अनि 2004 महाराष्ट्रका मुख्यमन्त्री रहनु भएको थियो। बवालगाउँ लातूर ग्राम पञ्चायतबाट आफ्नो राजनैतिक जीवन शुरू गर्ने देशमुख 1975 उस्मानिया जिल्ला युथ कंग्रेसका अध्यक्ष बनेका थिए अनि 1980 राज्य विधानसभाको चुनाव जितेर उनी महाराष्ट्र विधानसभामा सामेल भएका थिए। उनको जन्मदिन।
0: हजुर, जन्मकै कुरा गर्दा 1940 भारतीय जनता पार्टीको नेता सरताज सिंहको जन्म उज्जैन मध्यप्रदेशमा भएको थियो। यसरी नै 1946 अरूणा राईको जन्म भएको थियो। उनी भारतका ती महिलाहरूमा एक हुन् जो राम्रो सामाजिक कार्यकर्ता हुनको साथसाथ राजनीतिमा पनि सक्रिय रूपले क्रियाशील थिइन्। उनलाई राजस्थानको निम्न वर्गका मानिसहरूको जीवनलाई सुधार्न र यस दिशामा गरिएको उनको प्रयासहरूको निम्ति विशेष रूपमा जानिन्छ। भारतमा सूचनाको अधिकार लागू गर्नको निम्ति उनको द्वारा गरिएको प्रयास प्रशंसनीय छ। सम्पूर्ण भारतमा संचालित मजदूर किसान शक्ति संगठनको संस्थापिका र अध्यक्ष पनि उनी नै हुन्। उनलाई सामुदायिक नेतृत्वको श्रेणीमा वर्ष 2000 मैगसेसे पुरस्कार र मेवार सेवाश्री पुरस्कारले सम्मान जनाइसकेको छ। उनले पुरस्कारमा प्राप्त गरेका राशिलाई ट्रस्टमा दिएकी थिइन्।

0: आज श्रोताब कुरा गरौं विश्वमा आजको दिन घटेका केही घटनाहरू बारे। 1805 आजको दिन नेपोलियन बोनापार्ट मिलान क्याथेड्रलमा लम्बार्डीको फलामको मुकुट पहिरिएर किङ अफ इटली बनेका थिए। 1896 आजको दिन निकोलस द्वितीय इम्पेरियल रसियाका अन्तिम जार बनेका थिए।
1: 1950 ब्रिटेनमा पेट्रोल किन्नमा लागेको सीमालाई अन्त गरिएको थियो। योभन्दा अघि हरेक व्यक्तिलाई पेट्रोल किन्नको निम्ति राशन कार्ड दिइन्थ्यो।
0: हजुर श्रोता, आजको दिनको कुरा गर्दा 1897 आजकै दिन ड्राकुला एकजना आइरिस लेखक ब्राम स्टोकरको पुस्तक प्रकाशित भएको थियो। उसै गरी 1918 आजको दिन डेमोक्रेटिक रिपब्लिक अफ जर्जियाको स्थापना भएको थियो। 1936 आजको दिन टमी हेन्डरसनले एप्रोप्रिएशन बिलमाथि उत्तरी आयरल्याण्डको हाउस अफ कमन्समा आफ्नो वक्तव्य दिएका थिए र जब उनले आफ्नो वक्तव्य समाप्त गरे त्यो बेला उनले 10 घण्टा बोलिसकेका थिए।
1: 1998 जापानको सम्राट ओकिहितोले आजकै दिन ब्रिटेनको बकिङम प्यालेसको राजभोजमा भनेका थिए कि दोस्रो विश्वयुद्धको समय उनको देशद्वारा दिएको यातनाहरूको निम्ति उनी धेरै दुखी छन्। जापानले दोस्रो विश्वयुद्धको समय 50,016 ब्रिटिश सिपाहीहरूलाई बन्दी बनाएको थियो, जसमा 12,433 मृत्यु भयो या कैदमै मारिएको थियो।
0: 1966 आजको दिन गुएना स्वतन्त्र मुलुक बनेका थिए। 1969 अपोलो प्रोग्राम अन्तर्गत अपोलो 10 चन्द्रमामा प्रथम मानवको अवतरणको लागि सफल परीक्षण र छानबिन गरेर 8 दिनपछि आजको दिन धरतीमा सकुशल फर्केको थियो। 1971 आजको दिन बंगलादेश मुक्ति आन्दोलनले भीषण रूप लिएको थियो र पाकिस्तानी सेनाले 71 आन्दोलनकारीहरूको बरूंगास्थित बंगलादेशमा हत्या गरिदिएका थिए। 2002 आजको दिन अल्भेरो युरिब कोलम्बियाका राष्ट्रपति निर्वाचित भएका थिए। 2003 आजको दिन पर्वतारोही शेर्पा लाक्पा गेलुले 10 घण्टा 56 मिनटमा माउन्ट एभरेस्टको शिखर चढ़ेपछि उनले पहिलेको रेकर्ड तोड्दै सबैभन्दा छिट्टो सगरमाथा चढ़ने व्यक्ति बनेका थिए शेर्पा लाक्पा गेलु।
1: 2006 विज्ञान जगतमा एक शोधको मुताबिक एड्सको विषाणु क्यामेरूनमा पाइने चिम्पेन्जीहरूबाट फैलिएको कुरा थाहा लागेको थियो।
0: 2014 आजको दिन डब्ल्यूएचओ औ विश्व स्वास्थ्य संगठनले इबोला महामारी भएको पुष्टि गरेका थिए। यसरी नै वर्ष 2014 आजको दिन नरेन्द्र मोदी भारतका 15 प्रधानमन्त्री बन्नुभएको थियो। 2018 आजको दिन आयरल्याण्ड सरकारले गर्भपतनलाई कानूनी मान्यता प्रदान गर्न 8 संशोधनको लागि जनमत संग्रह गरेका थिए, जसमा 66.4% मतदान सहमतिमा जुटेको थियो। यसै गरी वर्ष 2019 आजको दिन सप्ताहभरमा माउन्ट एभरेस्टमा 9 पर्वतारोहीहरूको निधन भएको पुष्टि भएको थियो। रिपोर्टमा यो पनि भनिएको थियो कि माउन्ट एभरेस्टको चुचुरोमा पुग्ने होडमा भीड़ बढ़ेपछि 9 पर्वतारोहीहरूको असामयिक मृत्यु भयो।

0: थियो। यसअघि वर्ष 2019 नै आजको दिन इन्डिजिनियस अस्ट्रेलियन्सहरूको प्रथम अस्ट्रेलियन एभरिजिनल मिनिस्टर बनेका थिए केन वायट।
1: 26 मई 2020 को दिन कोस्टारिका समलैंगिक विवाहलाई मान्यता दिने प्रथम मध्य अमेरिकी देश बनेको थियो। 26 मई 2020 को दिन प्रसिद्ध लेखिका जेके रोलिङ, जसले ह्यारी पोटर श्रृंखला लेख्नु भएको थियो, उहाँले नानीहरूको निम्ति लेख्नु भएको आफ्नो नयाँ कथा संग्रह द इकाबगलाई अनलाइन प्रकाशन गर्नुभएको थियो।
0: 26 मई 2021 को दिन पश्चिम बंगाल अनि ओडिशामा बंगालको खाड़ीबाट उठेको चक्रवात यासले ठूलो क्षति पुर्याएको थियो। देश विदेशमा आजको दिन घटेका केही घटनाहरूबारे छोटो जानकारी पछि रमाइलो गरौं एउटा गीत सुनेर।

जीवनमा धेरै चाहना भए पनि कहिलेकाहीँ हार अवश्य हुन्छ, तर ती हातहरूलाई जीवनको प्रेरणा बनाउन सक्नुपर्छ। जीवन एउटा प्रतियोगिता हो, तर यसमा जित्नु नै आवश्यक हुँदछ। श्रोता, अब स्वीकार गर्नुहोस् अर्को गीत गायक कलाकार प्रकाश श्रेष्ठको सुमधुर स्वरमा।

प्रिय श्रोता, अब स्वीकार गर्नुहोस् यस कार्यक्रमको अन्तिम प्रस्तुति गायक कलाकार प्रकाश श्रेष्ठको सुमधुर स्वरमा।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजको मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि तीन दिने सिक्किम भ्रमणमा छन्। प्राप्त जानकारी अनुसार राष्ट्रपति मुर्मूले गान्तोक स्थित लिभिङ आर्मी हेलिपेडमा अवतरण गरेपछि उनी लोकभवन प्रस्थान गर्नेछिन्। यसपटकको उनको सिक्किम भ्रमण गान्तोकमा आयोजना हुने सिक्किम विश्वविद्यालयको सातौं दीक्षान्त समारोह सहित विभिन्न सरकारी कार्यक्रमहरूमा केन्द्रित रहनेछ। राष्ट्रपतिको भ्रमणलाई मध्य

नजर गर्दै आजदेखि मई 28 छाङ्गु लेक भन्दा माथि पर्यटक आवागमनमा प्रतिबन्ध लगाइएको छ। स्रोतहरूका अनुसार राष्ट्रपतिको सुरक्षा व्यवस्थाका कारण आजदेखि 28 छाङ्गु लेक भन्दा माथि यात्रा गर्न पर्यटकहरूलाई पास जारी गरिने छैन। जनभागीदारी सप्ताह सबसे दूर सबसे पहले नामक राष्ट्रिय अभियान 18 मईदेखि 25 मई 2026 राष्ट्रभरि पालन गरिएको थियो। दुर्गम तथा जनजातीय समुदायसम्म सरकारी कल्याणकारी योजना र सेवाहरूको अन्तिम तहसम्म पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो। अभियानले जनसहभागिता, अभिवृत्ति, सरकारी योजनाबारे जनचेतना फैलाउने तथा सेवा कम पुगेका जनजातीय गाउँहरूमा लाभ सुनिश्चित गर्ने माथि जोड़ दिएको छ। सोरेङ जिल्लाका जिल्ला निर्वाचन अधिकारी एवं जिल्लापाल धीरज सुवेदीले हिजो सोरेङ स्थित रर्बन कम्प्लेक्समा स्पेशल इन्टेन्सिभ रिभिजन SIR सम्बन्धित परीक्षण कार्यक्रमको अध्यक्षता गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल सुवेदीले SIR अभ्यासको महत्व र आवश्यकतामाथि जोड दिँदै सबै अधिकारीहरूलाई पूर्ण गम्भीरता र समर्पणका साथ कार्य सम्पादन गर्न आग्रह गरेका छन्। उनले पुनरीक्षण प्रक्रियामा संलग्न सबै पक्षविद समन्वयको आवश्यकता बताउँदै प्रत्येक तहमा देखिने अन्योलबारे स्पष्ट जानकारी लिन अधिकारीहरूलाई प्रोत्साहित गरेका छन्। यसैबीच उनले BLOहरूलाई SIR अभ्यासका क्रममा सतर्क र सक्रिय रहन निर्देश पनि जारी गरेका छन्। सुन्दै हुनुहुन्थ्यो आकाशवाणी गान्तोकबाट मुख्य समाचार पूरा भयो। प्रिय श्रोता, समय यस बेला बिहानको 9 बजेर 2 मिनट भइरहेको छ। आकाशवाणी गान्तोक केन्द्रबाट हामीले यस बसाइमा लिएर आएका छौं कार्यक्रम चित्रांजली अन्तर्गत केही पुराना हिन्दी चलचित्रका गीतहरू विभिन्न चर्चित गायक कलाकारको सुमधुर स्वरमा। आउनुहोस् यी सुमधुर गीत संगीतसँग केही मनोरञ्जन लिँदै यस समयलाई अझ रमाइलो र सार्थक बनाऊ। श्रोता, अब यस कार्यक्रमको थालनी गरौं गायक कलाकार अभिजित र अल्का याज्ञिकको युगल स्वरमा सजिएको गीत चलचित्र बादशाहबाट।

प्रिय श्रोता, अब प्रस्तुत छ अर्को गीत गायक कलाकार सानको एकल स्वरमा चलचित्र जब हुई मेटबाट। स्वीकार गर्नुहोस् यो अर्को प्रस्तुति।

भर्खरै यहाँहरूले सुन्नुभयो चलचित्र कसुरबाट लिएको गीत गायक कलाकार कुमार सानुको स्वरमा। अब अर्को गीत प्रस्तुत छ गायक कलाकार सोनु निगम र श्रेया घोषालको स्वरमा सजिएको चलचित्र मैं हूं नाबाट।

श्रोताहरूले आकाशवाणी गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजलि। यस कार्यक्रमको अन्तिम गीत लिएका छौं चलचित्र मेरे यारा की शादी है बाट गायक कलाकार उदित नारायण र अलका याग्निकको युगल स्वरमा। श्रोता स्वीकार गर्नुहोस् यो अन्तिम गीत।

श्रोताहरूले यतिन्जेल सुन्नुभयो कार्यक्रम चित्राञ्जलीमा पुराना हिन्दी चलचित्रका गीतहरू भने यसको निर्धारित समय यही पूरा भएको छ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला बिहानको 9:30 भइरहेको छ। अब प्रस्तुत छ नेपाली देशभक्ति गीतहरूको कार्यक्रम, जसले राष्ट्रप्रेम, वीरता र नेपाली आत्माको सुगन्ध समेटिएका केही गीतहरू श्रोता स्वीकार गर्नुहोस्। यो पहिलो देशभक्ति गीत गायक कलाकार मणि कमल छेत्री अनि साथीहरूको आवाजमा।

जन्मभूमि मातृभूमि केवल माटोको नाम होइन, यो हाम्रो अस्तित्व, संस्कार, भाषाको र पहिचानको आधार हो। देशप्रतिको माया शब्दमा मात्र होइन, हाम्रो कर्म, एकता र समर्पणमा झल्कनु पर्दछ। देशभक्ति गीतहरूले यही भावना जगाउँदै हामीलाई आफ्नो जन्मभूमिप्रति गर्व गर्न सिकाउँछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले सुनिरहनु भएको छ नेपाली देशभक्ति गीतहरूको कार्यक्रम। अब अघिल्लो प्रस्तुति सुनौ पदम ढकाल अनि समूहहरूको आवाजमा।

प्रिय श्रोता, देश भनेको एउटा भौगोलिक सीमा र राजनीतिक सीमा मात्र होइन, देश हाम्रो भावनात्मक एकत्वको प्रतीक पनि हो। यहाँ सांस्कृतिक, आध्यात्मिक, सामाजिक, सामूहिक चेतना प्रकट भएको हुन्छ। भारत हाम्रो देश हो अनि यसलाई सफल बनाउनका लागि हामीमा देशभक्ति र राष्ट्रप्रेम हुनुपर्छ। देश निर्माणमा प्रत्येक नागरिकहरूको भूमिका महत्वपूर्ण हुन्छ। सकारात्मक भएर देशको विकास र उन्नतिका लागि तत्पर हुनुपर्छ। देश निर्माणका लागि ठूला ठूला कार्य गर्नुपर्छ भन्ने होइन, तर हामीले आफ्नो विचारधारालाई सकारात्मक बनाउनु नै देशका लागि सकारात्मक कदम हुनेछ। आकाशवाणी गान्तोक केन्द्रबाट श्रोताहरूले सुनिरहनु भएको छ नेपाली देशभक्ति गीतहरूको कार्यक्रम भने यस कार्यक्रमको अन्तिम प्रस्तुति सुनिता गजमेर अनि समूहको आवाजमा।

श्रोताहरूले यतिन्जेल सुन्नुभयो नेपाली देशभक्ति गीतहरूको कार्यक्रम भने यसको निर्धारित समय यही समाप्त हुँदछ।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजको मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि तीन दिने सिक्किम भ्रमणमा छन्। प्राप्त जानकारी अनुसार राष्ट्रपति मुर्मूले गान्तोक स्थित लिभिङ आर्मी हेलिपेडमा अवतरण गरेपछि उनी लोकभवन प्रस्थान गर्नेछिन्। यस पटकको उनको सिक्किम भ्रमण गान्तोकमा आयोजना हुने सिक्किम विश्वविद्यालयको सातौं दीक्षान्त समारोह सहित विभिन्न सरकारी कार्यक्रममा केन्द्रित रहनेछ। राष्ट्रपतिको भ्रमणलाई मध्यनजर गर्दै आजदेखि मे 28 छाङ्गु लेक भन्दा माथि पर्यटक आवागमनमा प्रतिबन्ध लगाइएको छ। स्रोतहरूका अनुसार राष्ट्रपतिको सुरक्षा व्यवस्थाका कारण आजदेखि 28 छाङ्गु लेक भन्दा माथि यात्रा गर्न पर्यटकहरूलाई पास जारी गरिने छैन। जन भागीदारी सप्ताह सबसे दूर सबसे पहले नामक

राष्ट्रिय अभियान 18 मेदेखि 25 मे 2026 देशभरि पालन गरिएको थियो। दुर्गम तथा जनजातीय समुदायसम्म सरकारी कल्याणकारी योजना र सेवाहरूको अन्तिम तहसम्म पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो। अभियानले जनसहभागिता, अभिवृद्धि, सरकारी योजनाबारे जनचेतना फैलाउने तथा सेवा कम पुगेका जनजातीय गाउँहरूमा लाभ सुनिश्चित गर्ने माथि जोड दिएको थियो। सोरेङ जिल्लाका जिल्ला निर्वाचन अधिकारी एवं जिल्लापाल धीरज सुवेदीले हिजो सोरेङ स्थित रर्बन कम्प्लेक्समा स्पेशल इन्टेन्सिभ रिभिजन एसआईआर सम्बन्धित प्रशिक्षण कार्यक्रमको अध्यक्षता गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल सुवेदीले एसआईआर अभ्यासको महत्वपूर्ण र आवश्यकतामाथि जोड दिँदै सबै अधिकारीहरूलाई पूर्ण गम्भीरता र समर्पणका साथ कार्य सम्पादन गर्न आग्रह गरेका छन्। उनले पुनरीक्षण प्रक्रियामा संलग्न सबै पक्षबीच समन्वयको आवश्यकता बताउँदै प्रत्येक तहमा देखिने अन्योलबारे स्पष्ट जानकारी लिन अधिकारीहरूलाई प्रोत्साहित गरेका छन्। यसैबीच उनले बीएलओहरूलाई एसआईआर अभ्यासका क्रममा सतर्क र सक्रिय रहन निर्देशन पनि दिएका छन्। सुन्दै हुनुहुन्थ्यो आकाशवाणी गान्तोकबाट मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। हाम्रो स्टुडियोको घड़ी अनुसार समय यस बेला बिहानको 10:02 भइसकेको छ। श्रोताहरूलाई मनोरञ्जन गराउनका निम्ति नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजे तराने लिएर हामी उपस्थित भइसकेका छौं। गीत संगीत मनको भाषा हो, जसले मनको भावनालाई जीवन्त बनाइदिन्छ। यस कार्यक्रमको पहिलो प्रस्तुति लिएका छौं चलचित्र टाइगर जिन्दा हैबाट गायक कलाकार अतिफ असलमको एकल स्वरमा। प्रिय संगीत प्रेमी श्रोताहरू, स्वीकार गर्नुहोस् यो पहिलो प्रस्तुति।

प्रिय श्रोताहरू, अब सुनौ यस कार्यक्रमको अर्को प्रस्तुति चलचित्र बागी 2 बाट लिएको गीत गायक कलाकार जुबिन नटियाल, सुकृति कक्कर र इक्काको स्वरमा।

यहाँहरूले भर्खरै सुन्नुभयो गायक कलाकार केकेको स्वरमा रहेको गीत चलचित्र जन्नत 2 बाट। भने अब प्रस्तुत छ अर्को गीत गायक कलाकार रोमी र लिजो जर्जको युगल स्वरमा चलचित्र सन अफ सरदार 2 बाट। श्रोता स्वीकार गर्नुहोस् यो गीत।

प्रिय श्रोता, यस कार्यक्रमको अन्तिम प्रस्तुति लिएका छौँ चलचित्र बर्फीबाट गायक कलाकार मोहित चौहानको एकल आवाजमा। त श्रोता, स्वीकार गर्नुहोस् यो अन्तिम प्रस्तुति।

श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम ताजे तरानी अन्तर्गत विभिन्न गायक कलाकारका सुमधुर आवाजमा रहेका केही हिन्दी चलचित्रका गीतहरू। श्रोता, यस कार्यक्रमको निर्धारित समय यही समाप्त हुँदछ। अब श्रोताहरूले सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारित कार्यक्रम एफएम गोल्ड।

आदरणीय श्रोताबिन्दु नमस्कार। आकाशवाणी गान्तोकको यो विशेष प्रस्तुति नारी संसार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। सदा झैं यस कार्यक्रममा हामीले नारी सम्बन्धी धेरै जानकारी चर्चाहरू लिएर आउने गर्छौं। त्यसैले आजको यो कार्यक्रममा हामी यस्तो विषयमा चर्चा गर्नेछौं जसले केवल एउटा लिङ्गको अधिकार मात्र होइन बरु सिंगो मानव सभ्यताको विकास, न्याय र समृद्धिको भविष्य निर्धारण गर्दछ। त्यो विषय हो लैंगिक समानताको महत्व। प्राय मानिसहरू लैंगिक समानतालाई महिलाहरूको अधिकारको रूपमा मात्र बुझ्दछन्। वास्तवमा यो एउटा यस्तो सामाजिक र आर्थिक अनिवार्य शर्त हो जस बिना कुनै पनि देशले आफ्नो पूर्ण समतामा विकास गर्न सक्दैन। आजको कार्यक्रममा हामी लैंगिक समानताको इतिहास, प्राचीन भारतीय समाज व्यवस्थाको विश्लेषण, वर्तमानमा संवैधानिक व्यवस्था, तुलनात्मक तथ्याङ्कहरू र हाम्रा पहाड़ी परिवेशको यथार्थलाई केलाउने प्रयास गर्नेछौ। श्रोता, सर्वप्रथम हामीले बुझ्नु पर्ने मूल विषय हो लैंगिक समानता। के हो त यो लैंगिक समानता? लैंगिक समानता भनेको महिला, पुरूष र अन्य लैंगिक समुदायका व्यक्तिहरूले समाजमा समान अधिकार, जिम्मेवारी र अवसरहरू उपभोग गर्न पाउनु हो। यो प्राकृतिक स्वरूप र भिन्नतालाई मेटाउने कुरा होइन, बरु जैविक भिन्नताकै आधारमा गरिने विभेदको अन्त्य हो र समानताको अर्थ हो समान पहुँच, जस्तै शिक्षा, स्वास्थ्य र रोजगारीमा सबैको समान अधिकार हुनु। निर्णय प्रक्रियामा सहभागिता, चाहे त्यो घरभित्र होस् वा देशको नीति निर्माणमा, पुरूषको तुलनामा महिलाको आवाज पनि एक सरह सुनिनु। महिला पुरूषमा समान आर्थिक लाभ, जस्तै एउटै कामको लागि समान पारिश्रमिक र स्रोतमाथि समान अधिकार हुनु। श्रोता, अब हामी चर्चा गरौं वर्तमानमा वैश्विक सन्दर्भ बारे। विश्वव्यापी रूपमा संयुक्त राष्ट्र संघले दिएको विकास लक्ष्य, जसलाई अंग्रेजीमा सस्टेनेबल डेभलपमेन्ट गोल अर्थात एसडीजी भनिन्छ, यस अन्तर्गत सन् 2030 सम्ममा संसारभरिबाट लैंगिक विभेद हटाउने संकल्प गरेको छ। विश्व आर्थिक मंच वर्ल्ड इकोनोमिक फोरमको जेन्डर ग्याप रिपोर्ट 2023 को तथ्याङ्क अनुसार विश्वमा लैंगिक अन्तर अथवा जेन्डर ग्याप 68% मात्र भरिएको छ। यदि अहिलेकै गतिमा जाने हो भने पूर्ण समानता प्राप्त गर्न विश्वलाई अझै दशकौं लाग्ने अनुमान गरिएको छ। आर्थिक पक्षबारे भन्नुपर्दा विश्व ब्याङ्कको अध्ययनले बताउँछ, यदि महिलाहरूलाई श्रम बजारमा पुरूष सरह समान अवसर दिने हो भने विश्वको कुल उत्पादनमा 28 ट्रिलियन डलर थपिन सक्छ। यो आँकडा भनेको विश्व अर्थतन्त्रमा एउटा ठूलो क्रान्ति हो। आइसल्याण्ड, नर्वे र फिनल्याण्ड जस्ता देशहरूले प्रमाणित गरेका छन् कि लैंगिक समानता भएका समाजहरू विश्वमै सबैभन्दा सुखी, शान्त र समृद्ध हुन्छन्। श्रोता, अब यतिका जानकारीपछि अब पालो भएको छ,

ताको मुद्दा ऐतिहासिक रूपमा जति गहिरो छ संवैधानिक रूपमा त्यति नै बलियो पनि छ। वर्तमानको व्यवस्थालाई बुझ्न अघि यहाँ हामी पहिले चर्चा गरौं लैंगिक समानताका पौराणिक र दार्शनिक दृष्टान्तहरूबाट। आदरणीय श्रोता, अब हामी लैंगिक समानताको कुरा गर्छौं। कतिपयलाई लाग्न सक्छ कि यो पश्चिमी सभ्यताबाट आएको आधुनिक विचार हो, तर हाम्रा प्राचीन ग्रन्थ र पौराणिक दर्शनहरू पल्टाएर हेर्ने हो भने त्यहाँ लैंगिक समानताका यस्ता गहिरा उदाहरणहरू छन् जसले आजको आधुनिक समाजलाई पनि मार्ग निर्देश गर्न सक्छन्।

पौराणिक दर्शनहरू पल्टाएर हेर्ने हो भने त्यहाँ लैंगिक समानताका यस्ता गहिरा उदाहरणहरू छन् जसले आजको आधुनिक समाजलाई पनि मार्ग निर्देश गर्न सक्छन्। जस्तै भगवान शिवको अर्ध नारी स्वरूप, भारतीय दर्शनमा भगवान शिवको अर्ध नारी स्वरूप लैंगिक

धन र शक्तिको अधिष्ठात्री देवीहरूलाई मानिन्छ। जस्तै सरस्वती विद्या र बुद्धिको प्रतीक भने लक्ष्मी समृद्धि र अर्थतन्त्रको प्रतीक र दुर्गा काली रक्षा र साहसको प्रतीक। पौराणिक कथाहरूमा पाइन्छ कि जब देवताहरू असुरहरूसँग हार्छन् तब सबैको सामूहिक ऊर्जाबाट दुर्गाको उत्पत्ति हुन्छ। यसले यो देखाउँछ कि अन्तिम संकटको समयमा नारी शक्ति नै निर्णायक हुन्छ। यसरी नै सावित्री र सत्यवानको कथामा बुद्धिको विजय भएको हामीले पढेका छौं। सावित्रीको कथालाई पतिको जीवन बचाउने कथाको अनि प्रेरणाको रूपमा हेरिन्छ। यसको गहन पक्ष के हो भने सावित्रीले यमराज जस्तो शक्तिशाली देवतालाई आफ्नो तर्क बुद्धि र वाक्पटुताले पराजित गरेकी थिइन्। यस्तै प्रकारले पौराणिक कालमा अर्धाङ्गिनी र सहअर्धाङ्गिनीको अवधारणा थियो। संस्कृतमा पत्नीलाई अर्धाङ्गिनी अर्थात पुरुषको आधा शरीर र सहधर्मिणी अर्थात धर्म र कर्ममा समान सहभागी स्वरूप मानिने अर्थ। यसको सोझो अर्थ हो कुनै पनि यज्ञ वा धार्मिक अनुष्ठान पत्नी बिना पूर्ण हुँदैन थियो। रामायणमा भगवान रामले अश्वमेध यज्ञ गर्दा सीता माता वनवासमा हुनुहुन्थ्यो, तर उहाँको अनुपस्थितिमा सुनको प्रतिमा जसलाई स्वर्ण सीता भनियो यस्तो स्थापना गर्नु परेको थियो। यसले पुरुषको धार्मिक र सामाजिक अस्तित्व नारी बिना अधुरो रहने कुरा स्पष्ट पार्छ। श्रोताबिन्द, तर कस्तो विडम्बना छ, जुन समाजले अर्धा नारीश्वरको पूजा गर्छन् त्यही समाजमा आज छोरी जन्मिँदा मानिसहरू चिन्तित हुन्छन्। जहाँ नारीलाई शक्ति भनिन्छ त्यही महिलाहरू सुरक्षाको खोजीमा छन्। यी पौराणिक विश्लेषण पछि पुनः पालो भएको छ एउटा पुरानो मिठो भाका सुन्ने।

अब गीतपछि कुरा गरौं वर्तमान लैंगिक समानता र संवैधानिक व्यवस्था बारे। भारतीय संविधानका निर्माता डाक्टर बीआर अम्बेडकरले भन्नुभएको थियो, म कुनै पनि समुदायको प्रगतिको मापन त्यस समाजका महिलाहरूले गरेको प्रगतिबाट गर्छु। संविधानको धारा 14 समानताको अधिकार, धारा 15 लिङ्गका आधारमा भेदभावको निषेध र धारा 16 समान अवसरको ग्यारेन्टी गरेको छ। हजुर श्रोता, अब विश्लेषण गरौं हाम्रो देशमा महिला पुरुष समानता सन्दर्भमा तुलनात्मक तथ्याङ्क बारे। हाम्रो देशमा पुरुषको साक्षरता दर 84% छ भने महिलाको 70% मात्र छ। यो तथ्याङ्क अनुसार 14% अन्तरले हाम्रा छोरीहरू अझै पछि परेको देखाउँछ। श्रम शक्ति सहभागिता सन्दर्भमा पुरुष 78% रोजगारीमा सक्रिय हुँदा महिलाहरूको सहभागिता केवल 37% मात्र छ। यो लगभग समान्तर नभएसम्म भारत $5 ट्रिलियनको अर्थतन्त्र बन्न सक्दैन। राजनीतिक प्रतिनिधित्व सन्दर्भमा भन्नुपर्दा देशको सर्वोच्च प्रतिनिधित्व दिने अनि नीति निर्माणको केन्द्र लोकसभामा महिला आरक्षणको संख्या आजको समयमा केवल 14% छ। यो असमानताको गतिलो अन्तर हो। यद्यपि नारी शक्ति बन्धन अधिनियमले अब 33% आरक्षणको बाटो खोलेको छ, तथापि यसले मुहूर्त रूप पाउन केही समय कुर्नुपर्ने अवस्था छ। यी जानकारी र तथ्याङ्कहरूले लैंगिक समानताको महत्व के कति रहेछ भनी स्पष्ट पार्दछ। अबपछि विश्लेषण गरौं सिक्किम राज्य र समाजमा व्याप्त लैंगिक समानताको। हामी गर्वका साथ भन्न सक्छौ कि सिक्किमेली समाजमा अन्य धेरै राज्यहरूको तुलनामा लैंगिक विभेद कम छ। लिङ्ग अनुपात सिक्किममा प्रति 1000 पुरूषहरूमा महिलाको संख्या सन्तुलित छ। शिक्षाको क्षेत्रमा पनि सिक्किमको महिला साक्षरता दर राष्ट्रिय औसत भन्दा धेरै माथि छ। राजनैतिक नेतृत्व सम्बन्धमा सिक्किम भारतको ती अग्रणी राज्यहरूमध्ये एक हो जहाँ पञ्चायती राजमा महिलाका लागि 50% आरक्षण छ। आज सिक्किमका ग्राम पञ्चायतहरूमा महिलाहरूको प्रभावशाली उपस्थिति छ। यसका अतिरिक्त राज्यको सरकारी निकायबाट सञ्चालित सिक्किम आमा योजना जस्ता कार्यक्रमहरूले आर्थिक रूपमा विपन्न आमाहरूलाई आत्मनिर्भर बनाउन ठूलो भूमिका खेलेको छ। श्रोता, लैंगिक समानताको महत्व बारे अझ गहन रूपमा चिन्तन गर्नुपर्दा हामी यसलाई बहुआयामिक दृष्टिकोण युक्त रहेको पाउँछौ। जस्तै आर्थिक समृद्धि, देशको आधा जनसंख्या महिलालाई घरभित्र मात्र सीमित राख्दा देशले आफ्नो आधा क्षमता गुमाउँछ। जब एउटी महिला कमाउँछिन् उनले आफ्नो आमदामीको 90% हिस्सा परिवारको पोषण र शिक्षामा खर्च गर्छिन्। यसरी नै सामाजिक न्याय र मानवाधिकार, लैंगिक समानता कुनै उपहार होइन, यो अधिकार हो। जन्मकै आधारमा कसैको अवसर खुसिनु मानव अधिकारको हनन हो। यस्तै प्रकारले दिएको शान्ति र सुरक्षा, अनुसन्धानले देखाएको छ कि जहाँ लैंगिक समानता उच्च हुन्छ त्यहाँ घरेलु हिंसा कम हुन्छ र समाजमा द्वन्द दौको सम्भावना न्यून हुन्छ। स्वास्थ्य र बल विकास, शिक्षित र सशक्त आमाले नै स्वस्थ सन्तान र शिक्षित समाजको निर्माण गर्छिन्। लैंगिक समानताले मात्रै मृत्युदर र बल मृत्युदर घटाउन प्रत्यक्ष सहयोग गर्छ। हजुर श्रोता, अब प्रश्न उठ्दछ, यतिका तथ्य र जानकारी हुँदाहुँदै पनि आखिर किन समानता बन्दैन त? वास्तवमा लैंगिक समानता हासिल गर्नलाई हाम्रो समाज लगायत देशका आफ्नै विभिन्न किसिमका चुनौतीहरू पनि छन्। आऊ यही चुनौती बारे चर्चा गरौं। प्रथममा भन्नुपर्दा पितृसत्तात्मक

सोच, छोरी त अर्काको घर जाने जात हो भन्ने मानसिकता अझै पनि जनमानसमा व्याप्त छ। दोस्रो, अवैतनिक काम। महिलाहरूले पुरूषको तुलनामा 10 गुणा बढी समय घरको काममा खर्च गर्छन्, जसको कुनै आर्थिक मूल्याङ्कन हुँदैन। फेरि अर्को मुख्य चुनौती हो डिजिटल डिभाइड। इन्टरनेट र प्रविधिको प्रयोगमा पुरूषको तुलनामा महिलाहरूको पहुँच अझै कम रहेको छ। यस्तै प्रकारले शिक्षा, स्वास्थ्य, न्यायको पहुँच इत्यादिमा पुरूषको तुलनामा आज पर्यन्त महिलाहरूले सामना गर्नुपर्ने चुनौती धेरै छन्। यस्ता चुनौती र समस्याहरूले समाज र देश विकासमा ठूलो बाधा सृजना गर्दछ। श्रोता, अब यतिका जानकारीपछि अब पुनः पालो भएको छ एउटा गीतको।

अब गीतपछि आऊ, अब चर्चा गरौं असमानताको दुष्परिणामले समाज र राष्ट्रमा पर्ने प्रभाव बारे। आदरणीय श्रोता, अब हामी लैंगिक समानताको महत्वबारे चर्चा गर्छौं, तब यो पनि बुझ्न जरूरी छ कि यदि समाजमा लैंगिक असमानता कायम रह्यो भने त्यसले कस्तो भयावह स्थिति निम्त्याउँछ। असमानता केवल महिलाका लागि मात्र होइन, सिंगो मानवता र राष्ट्रको प्रगतिका लागि एउटा ठूलो अवरोध हो। आर्थिक क्षति र गरीबीको चक्र प्रथम दृष्टिमा

नै पर्दछन्। लैंगिक असमानताको सबैभन्दा ठूलो असर देशको अर्थतन्त्रमा पर्छ। जब आधा जनसंख्या महिलालाई शिक्षा र रोजगारीबाट वञ्चित गरिन्छ, तब देशले आफ्नो आधा उत्पादनशील ऊर्जा गुमाउँछ। विश्व बैंकका अनुसार श्रम बजारमा महिलाको न्यून सहभागिताले गर्दा विश्व अर्थतन्त्रले अरबौं डलरको नोक्सानी बेहोरिरहेको छ। यसले परिवारलाई गरीबीको दुष्चक्रमा फसाउँछ, किनकि एकल आमदामीले आधुनिक महँगीको सामना गर्न कठिन हुन्छ। दोस्रोमा, लैंगिक असमानताले सामाजिक अन्याय र हिंसाको वृद्धि हुन सक्छ। कुनै पनि असमानताले शक्ति सन्तुलन बिगार्छ। जब समाजले एउटा लिङ्गलाई अर्को भन्दा श्रेष्ठ ठान्छ, तब घरेलु हिंसा, शोषण र उत्पीडनका घटनाहरू बढ्दछन्। वर्तमान समाजको सन्दर्भमा भन्नुपर्दा, जहाँ पुरूष प्रधान सोच हावी हुन्छ, त्यहाँ महिलाहरू असुरक्षित महसुस गर्छन्। यसले समाजमा डर र त्रासको वातावरण सृजना गर्छ, जसले सामाजिक सद्भावनालाई नष्ट गर्दछ। यसरी नै लैंगिक असमानताले स्वास्थ्य र शिक्षामा ह्रास ल्याउँछ। असमान समाजमा छोरीहरूको पोषण र स्वास्थ्यमा कम ध्यान दिइन्छ। शिक्षित र स्वास्थ्य आमा बिना स्वास्थ्य सन्तानको कल्पना गर्न सकिँदैन। लैंगिक विभेदका कारण मात्र मृत्युदर र बाल मृत्युदर बढ्छ। यदि आमा शिक्षित छैनन् भने त्यसको प्रत्यक्ष असर भावी पुस्ताको बौद्धिक विकासमा पर्दछ, जसले गर्दा सिङ्गो समाज नै पिछडिन पुग्छ। हजुर श्रोता, लैंगिक असमानताको कारण प्रतिभाको पलायन र सीमित विकास हुने गर्दछ। समानता नभएको ठाउँमा क्षमतावान महिलाहरूले अवसर पाउँदैनन्। विज्ञान, राजनीति, खेलकुद वा प्रशासन हरेक क्षेत्रमा यदि लिङ्गको आधार छनौट गरियो भने देशले कैयौं सम्भावित वैज्ञानिक नेतृत्वकर्ता र प्रतिभाहरू गुमाउँछ। यसले गर्दा राष्ट्रको आविष्कार गर्ने क्षमता र विकासको गति सुस्त हुन पुग्छ। लैंगिक असमानताको अर्को दुष्परिणाम हो मानसिक स्वास्थ्यमा असर। असमानताले महिलामा मात्र होइन पुरूषमा पनि दबाव सृजना गर्छ। पुरूषले सधैँ कमाउनै पर्ने र कठोर बन्नुपर्ने सामाजिक दबावले गर्दा उनीहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्छ। यसरी असमानताले समाजका दुवै पाङ्रालाई मानसिक र भावनात्मक रूपमा कमजोर बनाउँछ। श्रोताबिन्दु, लैंगिक असमानता एउटा यस्तो रोग हो जसले समाजलाई भित्रभित्रै खोक्रो बनाउँछ। यसले विकासलाई रोक्छ, न्यायलाई कुल्चिन्छ र भविष्यलाई अन्धकारतर्फ धकेल्दछ। त्यसैले सभ्य र समृद्ध समाज निर्माणका लागि यस असमानताको प्रखाल ढाल्नु अनिवार्य छ। आदरणीय श्रोताबिन, लैंगिक असमानता कुनै एक क्षेत्र वा समाजको मात्र समस्या होइन, एउटा वैश्विक चुनौती हो। तर कतिपय देशहरूमा यो समस्या यति गहिरो छ कि त्यहाँका महिलाहरूको आधारभूत मानव अधिकार समेत कुण्ठित भएको छ। श्रोता, विश्वमा लैंगिक असमानताको कारण विभिन्न समस्यासित जुझ्दै गरेका देशहरूको उदाहरण लिनुपर्दा अफगानिस्तान, पाकिस्तान, यमन, सुडान, इरान, मोरक्को इत्यादिका नाम लिन सकिन्छ। यी देशहरूमा असमानताका मुख्य स्वरूपहरू शिक्षाको अभाव, आर्थिक विभेद, राजनीतिक शून्यतालाई लिन सकिन्छ। लैंगिक असमानता खपिरहेका यी देशहरूको अनुभवले के सिकाउँछ भने, जहाँ महिलालाई पछि पारिन्छ, त्यहाँको अर्थतन्त्र र सामाजिक सुरक्षा सधैँ कमजोर रहन्छ। यस्तो विभेदपूर्ण अवस्था

गरेका यी देशहरूको अनुभवले के सिकाउँछ भने जहाँ महिलालाई पछि पारिन्छ त्यहाँको अर्थतन्त्र र सामाजिक सुरक्षा सधैँ कमजोर रहन्छ। यस्तो विभेदपूर्ण अवस्थाबाट मुक्त हुन शिक्षा र नीतिगत सुधार नै एकमात्र अचूक औषधि हो।

सक्छ तर त्यसमा रहोस् जहाँ महिलाहरू केवल आरक्षणको भरमा होइन आफ्नो योग्यता र साहसले संसार जित्न सकुन्। हवस् त श्रोता, आजका यिनै प्रसंगका साथमा कार्यक्रमबाट बिदा दिनुहोस्। नमस्ते।

आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, अब यहाँहरूलाई मनोरञ्जन गराइरहेका छौं केही नेपाली आधुनिक गीतहरू सुनाएर। त यो पहिलो गीत सुनौ कलाकार प्रेरणा अनि प्रभाको आवाजमा।

श्रोताहरूले यस क्षण आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ विभिन्न कलाकारहरूको आवाजमा सजिएका विभिन्न नेपाली आधुनिक गीतहरू। त श्रोतागण, यो अघिल्लो गीत यहाँहरूलाई सुनाउन लागिरहेका छौं कलाकार बबिता गजमेरको आवाजमा।

आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, अब यहाँहरूलाई मनोरञ्जन गराइरहेका छौं एकाई कलाकार तेन्जिङ अम्मुको आवाजमा सजिएका केही सिक्किमे भुटिया लोकगीतहरू।

श्रोताहरूले यस क्षण आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ कलाकार तेन्जिङ अङमुको स्वरमा सजिएका केही सिक्किमे भुटिया लोकगीतहरू।

श्रोताहरूले यतिन्जेल सुन्नुभयो कलाकार तेन्जिङ ओङमुको स्वरमा सजिएका केही सिक्किमे भुटिया लोकगीत। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, अब प्रस्तुत गर्नै लागिरहेका छौं एनसीईआरटीद्वारा प्रायोजित एक शैक्षिक कार्यक्रम।

श्रोता लिएर सुन्नुभयो कलाकार देवप्रसाद लिम्बुको आवाजमा सजिएका केही लिम्बु लोकगीत। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, समय यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार अपरान्हको 2:40 भइरहेको छ। अबको केही समय यहाँहरूलाई आकाशवाणीको खरसाङ केन्द्रबाट समप्रसार गरी सुनाइरहेका छौं नेपालीमा समाचार।

आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको तीन दिवसीय भ्रमणका लागि आज गान्तोक पुग्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरको अध्यक्षतामा क्वाड विदेश मन्त्रीहरूको बैठक नयाँ दिल्लीमा सम्पन्न भयो। गृहमन्त्री अमित शाहले आज राजस्थानको भारत पाकिस्तान अन्तर्राष्ट्रिय सीमामा रहेको साँचो सीमा चौकीको भ्रमण गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज नरेन्द्र मोदी सरकारको 12 वर्ष पूरा भएको उपलक्ष्यमा यसलाई भारतको सभ्यता र विकास यात्रामा परिवर्तनकारी अवधिको रूपमा वर्णन गर्नुभयो र पूर्व उपराष्ट्रपति एम वेंकैया नायडू अनि पूर्व प्रधानमन्त्री एचडी देवेगौड़ाले आज नयाँ दिल्लीमा केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले लेख्नुभएको अपनापन माई एक्सपीरियन्स विथ नरेन्द्र मोदी पुस्तकको विमोचन गर्नुभयो। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको तीन दिवसीय भ्रमणका लागि आज गान्तोक पुग्नुभयो। उहाँलाई लिभिङ हेलीप्याडमा राज्यपाल ओम प्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ र अन्य वरिष्ठ विशिष्ट व्यक्तिहरूले स्वागत गर्नुभयो। आफ्नो भ्रमणको पहिलो दिन राष्ट्रपतिले राज्यमा सुरक्षित र पहुँचयोग्य यातायात सुविधा सुधार गर्ने उद्देश्यले महिलाहरूका लागि समर्पित गुलाबी बसहरूको उद्घाटन गर्नुहुनेछ। राष्ट्रपतिले सिक्किमको समृद्ध पारिस्थितिक र पुष्प सम्पदाको अवलोकन गर्न रिज पार्कमा रहेको अर्किडेरियमको पनि भ्रमण गर्नुहुनेछ। उहाँले दुर्लभ पाण्डुलिपि र बौद्ध सांस्कृतिक कलाकृतिहरूको संरक्षणका लागि प्रसिद्ध नामग्याल तिब्बत विज्ञान संस्थानको पनि भ्रमण गर्नुहुनेछ। दोस्रो दिन राष्ट्रपतिले नाथुला पासको भ्रमण गर्नुहुनेछ र गान्तोकमा रहेको सिक्किम विश्वविद्यालयको सातौं दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। आफ्नो भ्रमणको अन्तिम दिन उहाँले सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस झण्डा प्रदान गर्नुहुनेछ। यससँगै सिक्किम यो प्रतिष्ठित सम्मान प्राप्त गर्ने देशको 15 औं राज्य बन्नेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरको अध्यक्षतामा क्वाड विदेश मन्त्रीहरूको बैठक नयाँ दिल्लीमा सम्पन्न भयो। बैठकमा अस्ट्रेलियाका विदेश मन्त्री पेनी वोङ, जापानी विदेश मन्त्री तोसी मित्री मोटेगी र अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भाग लिनुभयो। क्वाड देशहरूले इण्डो पेसिफिक समुद्री निगरानी पहल र समुद्री क्षेत्रमा गतिविधि र पारिस्थितिहरूको जानकारी लिन साझा गरिएको तस्विरमा सहमति जनाए। विदेश मन्त्री डाक्टर एस जयशंकरले सामाजिक सञ्जाल पोस्टमा भन्नुभयो, क्वाडले बन्दरगाह पूर्वाधार, फिजीमा पाइलट बन्दरगाह परियोजना र समुद्र मुनि केबलहरूमा सहयोगमा विशेषज्ञ प्यानल स्थापना गर्ने विचार गर्नेछ। उहाँले बैठकको प्रमुख परिणामहरूमध्ये एक क्वाड क्रिटिकल मिनरल फ्रेमवर्कको अन्तिम रूप दिने विषय बताउनुभयो। क्वाड देशहरूले भारत अमेरिका क्रिटिकल मिनरल फ्रेमवर्कमा पनि हस्ताक्षर गरे। क्वाडले यस क्षेत्रका अन्य समान विचारधारा भएका देशहरूसँग पनि काम गरिरहेको छ। इण्डो पेसिफिक ऊर्जा सुरक्षा प्रविधि व्यवस्थापन नीति अन्तर्राष्ट्रिय बजार विश्लेषण र आपतकालीन प्रतिक्रिया अभ्यासका क्षेत्रमा क्वाड पहलहरू

0: जाने आज घोषणा गरियो। आफ्नो उद्घाटन भाषणमा डाक्टर जयशंकरले इण्डो पेसिफिक क्षेत्र विश्वव्यापी वृद्धि र स्थिरताको चालक रहनुपर्ने विषयमा जोड़ दिनुभयो। उहाँले भन्नुभयो, लोकतान्त्रिक राष्ट्रहरू, बहुलवादी समाजहरू र बजार अर्थव्यवस्थाहरूले समुद्री मुद्दाहरूमा सहकार्य गरिरहेकाले क्वाड देशहरूको स्वतन्त्र र खुल्ला इण्डो पेसिफिक क्षेत्रको लागि साझा जिम्मेवारी छ। डाक्टर जयशंकरले इण्डो पेसिफिक क्षेत्रसँग सम्बन्धित मुद्दाहरू समाधान गर्न कूटनीतिक विश्वास बढ़ाउने, समुद्री सुरक्षा सुनिश्चित गर्ने, आर्थिक अवसरहरू र विकल्पहरूलाई प्रवर्धन गर्ने र पारस्परिक सहयोगको गहिरो भावनालाई बढ़ावा दिन आवश्यक रहेको बताउनुभयो। उहाँले यो एक विश्वसनीय र पारदर्शी साझेदारीलाई बढ़ावा दिएर प्राप्त गर्न सकिने बताउनुभयो। डाक्टर जयशंकरले भन्नुभयो, विश्वव्यापी आपूर्ति श्रृंखला, लचिलोपन, कनेक्टिभिटी अवरोधहरू, उत्पादन र स्रोत एकाग्रता र महत्वपूर्ण पूर्वाधार अभाव जस्ता मुद्दाहरूलाई सम्बोधन गर्न आवश्यक छ।
1: Economic resilience should be promoted.
2: बैठक में आर्थिक मजबूती बनाए रखने, आपूर्ति श्रृंखला को मजबूत करने, विश्वसनीय और सुरक्षित तकनीकों का प्रसार करने तथा उत्पादन क्षमता में वृद्धि करने पर चर्चा हुई। ऊर्जा और उर्वरक की वर्तमान उपलब्धता के साथ साथ महत्वपूर्ण खनिजों और संसाधनों की उपलब्धता पर भी बात हुई। हमारा लक्ष्य आपसी सहयोग को मजबूत करना तथा दूसरों की सहायता करना है। हम क्वाड देश आदान प्रदान से विकास और समृद्धि की खोज में नवाचार और रचनात्मकता को बढ़ावा देते हैं।
0: बैठकको क्रममा क्वाडका विदेश मन्त्रीहरूले प्राथमिकता क्षेत्रहरूमा क्वाड सहयोग बढ़ाउने बारेमा विचार आदान प्रदान, क्वाड पहलहरूको प्रगतिको समीक्षा र इण्डो पेसिफिक क्षेत्रमा हालैका विकासहरू र क्वाड देशहरूको चासोका अन्य अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गरे। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भन्नुभयो, क्वाड क्रिटिकल मिनरल फ्रेमवर्कले क्वाड देशहरूलाई आर्थिक नीति उपकरणहरूको उपयोग गर्न र महत्वपूर्ण खनिजहरूको खानी, प्रशोधन र पुनर्चक्रण सहित महत्वपूर्ण खनिज आपूर्ति श्रृंखलाहरूलाई बलियो बनाउन लगानी समन्वय गर्न मार्गदर्शन गर्दछ। उहाँले इण्डो पेसिफिक ऊर्जा सुरक्षामा क्वाड इनिशिएटिभले संकटको समयमा क्षेत्रमा ऊर्जा आपूर्ति कायम राख्न मदद गर्ने बताउनुभयो। श्री रुबियोले अमेरिकाले यस वर्षको अन्त्यमा इन्धन सुरक्षा फोरमको लागि क्वाड देशहरूको आयोजना गर्नेछ, जसको उद्देश्य यो पहललाई अझ विस्तार गर्नु रहेको बताउनुभयो।
3: सहयोग के जिन क्षेत्रों पर हम मिलकर काम कर रहे हैं वे हाल ही में दुनिया भर में हुई घटनाओं के कारण और भी अधिक प्रासंगिक और महत्वपूर्ण हो गए हैं। इसलिए आज मुझे लगता है कि हम उन क्षेत्रों में अपने संबंधों को क्रियान्वित करने में और भी अधिक प्रगति करेंगे जिन पर हम सहयोग कर सकते हैं। क्वाड के बारे में सबसे दिलचस्प बात यह है कि हम साझा हितों के क्षेत्रों में विचारों का आदान प्रदान करने के लिए एक साथ आते हैं। क्वाड तेजी से एक ऐसा मंच बनता जा रहा है जिसके माध्यम से हम कार्यवाही कर सकते हैं।
0: गृहमन्त्री अमित शाहले आज राजस्थानको भारत पाकिस्तान अन्तर्राष्ट्रिय सीमामा रहेको साँचो सीमा चौकीको भ्रमण गर्नुभयो। उहाँले यस क्षेत्रमा तैनात सीमा सुरक्षा बल बीएसएफका कर्मचारीहरूसँग अन्तर्क्रिया गर्नुभयो र देशको सीमाको रक्षा गर्ने उनीहरूको समर्पणको प्रशंसा गर्नुभयो। भ्रमणको क्रममा गृहमन्त्रीले राज्यको सीमा क्षेत्रका लागि जीवन्त गाउँ कार्यक्रमको दोस्रो चरणको शुरूआत गर्नुभयो। यस पहल अन्तर्गत अन्तर्राष्ट्रिय सीमामा रहेका गाउँहरूमा शिक्षा, सड़क, बिजुली र रोजगारीका अवसरहरू सहित पूर्वाधार र आवश्यक सेवाहरू सुदृढ़ गरिनेछ। कार्यक्रमले बारमेर, बिकानेर र जैसलमेर जिल्लाका गाउँहरूलाई समेट्छ। यस अवसरमा मुख्यमन्त्री भजनलाल शर्मा र केन्द्रीय कानून मन्त्री अर्जुन राम मेघवाल पनि उपस्थित हुनुहुन्थ्यो। केन्द्रीय गृह सचिव गोविन्द मोहन, बीएसएफका महानिर्देशक प्रवीण कुमार, गुप्तचर प्रमुख तपन डेका र राजस्थानका मुख्य सचिव वी श्रीनिवास लगायत धेरै वरिष्ठ अधिकारीहरू पनि कार्यक्रममा उपस्थित थिए। श्री शाहले बिकानेर स्थित बीएसएफ मुख्यालयमा सीमा सुरक्षा सम्बन्धी बैठकको अध्यक्षता पनि गर्नुहुनेछ। यस समन्वय बैठकमा केन्द्रीय गृह मन्त्रालय, राजस्थान सरकार र बीएसएफका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्। रक्षा मन्त्री राजनाथ सिंहले आज नरेन्द्र मोदी सरकारको 12 वर्ष पूरा भएको उपलक्ष्यमा यसलाई भारतको सभ्यता र विकास यात्रामा परिवर्तनकारी अवधिको रूपमा वर्णन गर्नुभयो। उहाँले सामाजिक सञ्जालमा पोस्ट गर्दै भन्नुभयो, 26 मई 2014 श्री मोदीले प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्दा देशको शासन, सोच, नेतृत्व र राष्ट्रिय संकल्पमा निर्णायक परिवर्तन आयो। उहाँले पूर्वाधार विकास र निर्णायक विश्वव्यापी नेतृत्वदेखि बलियो राष्ट्रिय सुरक्षा ढाँचासम्म प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशले अभूतपूर्व प्रगति गरेको बताउनुभयो। श्री मोदीको भारतको विकास यात्राप्रति प्रतिबद्धतालाई उल्लेख गर्नुहुँदै श्री सिंहले भन्नुभयो, उहाँको अटल संकल्प र राष्ट्रपति निस्वार्थ समर्पणले लाखौंलाई प्रेरणा दिइरहेको छ। श्री सिंहले भन्नुभयो, सबका साथ, सबका विकास, सबका विश्वासको नारा हरेक तहमा शासन र नीति निर्माणमा प्रतिबिम्बित हुन्छ, जसले भारतलाई पहिले भन्दा

0: बलियो गौरवशाली र बढ़ी आत्मविश्वासी बनाउँछ। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले 26 मई 2014 पदभार ग्रहण गरेदेखि देशले अभूतपूर्व आत्मविश्वास र नयाँ सांस्कृतिक पुनर्जागरणको ऐतिहासिक क्षण देखेको छ। सामाजिक सञ्जाल पोस्टमा श्री नवीनले प्रधानमन्त्री सरकारको विगत 12 वर्षको कार्यकाललाई सुशासन र राष्ट्र प्रथमको भावनाबाट प्रेरित ऐतिहासिक यात्राको रूपमा वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, श्री मोदीको नेतृत्वमा भारत आज सुरक्षित, सक्षम र दृढ़ आतंकवाद युद्धको प्रति आतंकवाद र सशस्त्र बलको बढ़दो वीरता मार्फत आफ्नो सार्वभौम सत्ताको रक्षा गर्न पूर्ण रूपमा तयार छ। भाजपा अध्यक्षले भन्नुभयो, सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयासको मूल मन्त्र र अन्त्योदयको सर्वोच्च सिद्धान्तको आधारमा प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारी नीतिहरूलाई केवल दस्तावेजबाट देशमा वास्तविक रूपान्तरण र जनकल्याणको शक्तिशाली साधनमा रूपान्तरण गर्नुभएको छ। जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
1: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
2: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
1: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: अब सुन्नुहोस् रहल समाचार। पूर्व उपराष्ट्रपति एम वेंकैया नायडू अनि पूर्व प्रधानमन्त्री एचडी देवेगौड़ाले आज नयाँ दिल्लीमा केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले लेख्नुभएको अपनापन माई एक्सपीरियन्स विथ नरेन्द्र मोदी पुस्तकको विमोचन गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै श्री चौहानले यो पुस्तक प्रधानमन्त्री नरेन्द्र मोदीसँगको आफ्नो दशकौंको अनुभवमा आधारित रहेको बताउनुभयो। एकता यात्राको क्रममा श्री मोदीसँगको आफ्नो अनुभवलाई सम्झदै चौहानले भन्नुभयो, श्री मोदीले जम्मू कश्मीरको श्रीनगरको लाल चौकमा तिरंगा फहराएर राष्ट्रपति आफ्नो दृढ़ प्रतिबद्धता प्रदर्शन गर्नुभयो। श्री मोदी गुजरातका मुख्यमन्त्री हुँदा र मध्यप्रदेशका मुख्यमन्त्री हुँदाको आफ्नो कार्यकाललाई सम्झदै उहाँले भन्नुभयो, दुवै नेताले आफ्नो राज्यका नागरिकहरूको जीवन सुधार गर्न विभिन्न क्षेत्रमा काम गरेको थियो।
3: आज 26 मई है, ये वो ऐतिहासिक दिन है जब श्रीमान नरेंद्र मोदी जी ने पहली बार प्रधानमंत्री पद की शपथ ग्रहण की थी। मैं भी उनको बधाई देता हूं और आप सब भी उनका अभिनंदन करें। लेकिन मेरा और उनका साथ 35 साल पुराना है और इन 35 सालों में मैंने उनको हर क्षण देश के लिए जीते हुए देखा है। उनका हर कदम देश की प्रगति और विकास के लिए उठा है। मैंने उनके दिल को जनता के लिए धड़कते हुए देखा है।
0: यस अवसरमा बोल्नुहुँदै श्री नायडूले सबैले विशेष गरी उदीयमान राजनीतिज्ञहरूले यो पुस्तक पढ्नुपर्ने बताउनुभयो। उहाँले सबै राज्यका नेताहरूलाई यो पुस्तक पढ्न र दुई मुख्यमन्त्रीहरूले आफ्नो राज्यका विभिन्न समस्याहरू समाधान गर्न कसरी मिलेर काम गरे भनेर बुझ्न आग्रह गर्नुभयो। यसैबीच श्री देवेगौड़ाले भन्नुभयो, यो पुस्तक कुनै विशिष्ट राजनैतिक जीवनी होइन तर यसले श्री मोदी र श्री शिवराजले जनताको कल्याणको लागि कसरी मिलेर काम गरे भन्ने दर्शाउँछ। उहाँले पुस्तकको लागि श्री चौहानलाई बधाई पनि दिनुभयो। तमिलनाडुमा अल इण्डिया अन्ना डीएमके का 3 विधायकहरूले राजीनामा दिएपछि यी 3 विधानसभा सीटहरू मधुरन्तकम, पेरेन्डुराई र धारपुरम रिक्त घोषित गरिएको छ। मुख्यमन्त्री जोसेफ विजयले राजीनामा दिएपछि त्रिची पूर्व निर्वाचन क्षेत्र पनि रिक्त घोषित गरिएको थियो। मुख्यमन्त्रीले विधानसभा चुनावमा 2 सीटबाट विजय हासिल गर्नुभएको थियो, जसमध्ये एउटा त्रिची पूर्व विधानसभा क्षेत्र थियो। अल इण्डिया अन्ना डीएमके का महासचिव इडाप्पा डीके पलानीस्वामीले 3 विधायकहरूको राजीनामा स्वीकार गर्ने विधानसभा अध्यक्षको निर्णयको आलोचना गर्नुभयो। आज वरिष्ठ पार्टी नेताहरूले विधानसभा अध्यक्ष जीसीडी प्रभाकरणलाई भेटेर ज्ञापन पत्र बुझाउँदै विधायकहरूको राजीनामा स्वीकार नगर्न आग्रह गरेका छन्। बीजू जनता दलका पूर्व राज्यसभा सांसद देवाशिष सामन्तराय भाजपामा सामेल हुनुभयो। नयाँ दिल्लीस्थित पार्टी मुख्यालयमा भाजपा महासचिव अरूण सिंह र ओडिसा प्रदेश अध्यक्ष मनमोहन समल लगायत वरिष्ठ नेताहरूको उपस्थितिमा उहाँलाई पार्टीमा सामेल गरिएको छ। आज उत्तर प्रदेशको आगरा, लखनऊ र पूर्वाञ्चल एक्सप्रेस वेमा भएका 2 छुट्टा छुट्टै सड़क दुर्घटनामा 10 जनाको मृत्यु भएको छ भने 10 जना भन्दा बढ़ी घाइते भएका छन्। पहिलो घटनामा उन्नाव जिल्ला नजिकै आगरा लखनऊ एक्सप्रेसमा बस पल्टिँदा 6 जनाको मृत्यु

0: भएको छ भने 10 जना भन्दा बढ़ी घाइते भएका छन्। अधिकारीहरूले बताए अनुसार बसदिल्लीबाट गोरखपुर गइरहेको बेला औरस पुलिस थाना क्षेत्र नजिकै चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ भने गम्भीर घाइतेहरूको लखनऊ ट्रमा सेन्टरमा उपचार भइरहेको छ। यसरी नै बाराबंकी जिल्ला नजिकै पूर्वाञ्चल एक्सप्रेस वेमा भएको अर्को दुर्घटनामा 4 जनाको मृत्यु भएको छ। पुलिसले जनाए अनुसार उनीहरूले यात्रा गरिरहेको कार एक्सप्रेस वेमा पार्क गरिएको गाड़ीसँग ठोकिएको थियो। हाल दुर्घटनाको जाँच भइरहेको छ। यो समाचार युट्युबमा @AIR कर्सन मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको 3 दिवसीय भ्रमणका लागि आज गान्तोक पुग्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरको अध्यक्षतामा क्वाड विदेश मन्त्रीहरूको बैठक नयाँ दिल्लीमा सम्पन्न भयो। गृहमन्त्री अमित शाहले आज राजस्थानको भारत पाकिस्तान अन्तर्राष्ट्रिय सीमामा रहेको साँचो सीमा चौकीको भ्रमण गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज नरेन्द्र मोदी सरकारको 12 वर्ष पूरा भएको उपलक्ष्यमा यसलाई भारतको सभ्यता र विकास यात्रामा परिवर्तनकारी अवधिको रूपमा वर्णन गर्नुभयो। उपराष्ट्रपति एम वेंकैया नायडू अनि पूर्व प्रधानमन्त्री एचडी देवेगौड़ाले आज नयाँ दिल्लीमा केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले लेख्नुभएको अपनापन माई एक्सपीरियन्स विथ नरेन्द्र मोदी पुस्तकको विमोचन गर्नुभयो। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 3:15 सुन्दै गर्नुहोस् आकाशवाणी।
1: आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतागण, यहाँलाई पुनः सुनाइरहेका छौं कलाकार देवप्रसाद लिम्बूको स्वरमा सजिएको यो लिम्बू लोकगीत।

इम्बुको आवाजमा लोकगीत साथै सुन्नुहुनेछ एक वार्ता जसको विषय रहेको छ लिम्बु परम्परागत बाजा निर्माण कला। वार्ताकार हुनुहुन्छ थिङलिङ खेचोपेरी गेजिङ जिल्ला निवासी पञ्चमान लिम्बु। 5:30 प्रस्तुत गर्नेछौ सिक्किमे भुटिया भाषाको कार्यक्रम पानगेनमेन्तोक। 10 यहाँहरूले सुन्नुहुनेछ कर्मा लोप्साङ र साथीहरूको आवाजमा केही लोकगीत साथै सुन्नुहुनेछ एक वार्ता विषय छ प्रदूषणदेखि समाधानसम्म वातावरण बचाऊ। 6 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दीमा समाचार। 6:05 समय हो दैनिक ग्रामीण कार्यक्रमको जसमा लिएर आउनेछौ विष्णु कुमार राई मार्केटिङ एसिस्टेन्ट कृषि विभाग सिक्किम सरकारसँग लिएको भेटवार्ता विषय छ कृषि विभागद्वारा कृषकहरूको निम्ति सहायता। 6:40, 45, 50 सुन्नुहुनेछ यसै केन्द्रबाट प्रसारित प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भुटिया भाषामा। 6:55 सुन्नुहुनेछ विज्ञान दर्शन वार्ताकार हुनुहुन्छ दिलीराम दुलाल। 7:05 लिएर आउनेछौ श्रोताहरूकै पत्रमा आधारित रहने कार्यक्रम नेपाली अनुरोध संगीत। 7:25

हिन्दी अनि अंग्रेजीमा 9:15 सोही केन्द्रबाट सुन्नुहुनेछ स्पटलाइट, 9:30 मनीटक मन्थन, 10 आकाशवाणीको गान्तोक केन्द्रबाट लिएर आउनेछौ श्रोताहरूकै मनोरञ्जनको निम्ति केही हिन्दी फिल्मी गीतहरू। यसरी नै रात्रिको ठिक 10:30 आजको हाम्रो सम्पूर्ण अधिवेशनका कार्यक्रमहरू समाप्त हुनेछन्। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत छ कार्यक्रम शौर्य गाथा।

कर्मा सुमचु लेप्चा तारिङ जामिङमा राब्जुङ चब्दिन नाम्लो मिता लो फेदा दौ झिप साका दवी छे चु छिलिङ ल नितो खेची टुक लोइ इन्दा दौ नापेके छे खेची टु इन तारिङ गे दौ खेप्रा चेन साका दौ दिए नाले या गुरु ये छे चु थिचे खेप्रा चेन इसे दे फ्यासा नाची तारिङ गे लेरिम गे तेन्दे या गफिदुइन महागुरी मिलामले।

0: आकाशवाणी गान्तोक सुनेन भएका सम्पूर्ण श्रोतागणमा हार्दिक स्वागत, साथै न्यानो अभिवादन।
1: धेरै कृषकहरूले अहिलेको यो फिलहाल यो तपाईँको यो जुन चाहिँ उयोमा हेर्दाखेरि है यो वर्ष हेर्दाखेरि चाहिँ जस्तै भर्खरै अब डिसेम्बर या जनवरीमा जुन चाहिँ पिएम किसान

0: जुन चाहिँ हामीले पहिला हामीले अपडेट गराएको थियौँ होइन, हामीले भरेको थियौँ भने अनि त्यो कुरालाई हिजस्तै भएको छ है। अनि जो उहाँहरूले पाउने होइन, अनि जुन चाहिँ उहाँहरूले अब यसो सहयोग जुन चाहिँ पाउने थियो पहिलाको त्योहरू उहाँहरूले जस्तै प्राप्त गर्नुभएको छ। अन्त त्यसमा चाहिँ अब हामीलाई पनि धेरै खुसी लाग्दो रहेछ क्या। अब कतिजनाले अब त्यो रुपे होइन त्यो सहयोगहरू उहाँहरूले पाउँदाखेरि हामीलाई धेरै खुसी लाग्दो रहेछ। अनि त्यसमा उहाँहरूलाई कतिजनालाई मैले क्या अब गएर पनि एकदम तपाईँहरूले पायो पाएन होइन यो कुरामा पनि मैले उहाँहरूलाई होइन त्यस उहाँहरूले चाहिँ अब पायो होइन त्यसो गर्दाखेरि आफूलाई पनि क्या आनन्द ढुक्क फिल हुँदो रहेछ। त्यसो गरेर सोधेपछि चाहिँ एकदम उहाँहरूले चाहिँ पायो हामीले गर्यो ठिक छ भने मैले भन्थेँ उहाँहरूलाई होइन तपाईँहरूले एउटा जुन चाहिँ कागज है एउटा जेरक्सहरू एउटा जुन चाहिँ तपाईँको भोटर कार्ड है अथवा यानि कि आधार कार्डहरू दिँदा मोबाइल नम्बरहरू दिँदाखेरि यस्तो हुँदो रहेछ भने तपाईँहरूले फेरि फेरि दिनुहोस् होइन हामीलाई हामी डाइरेक्ट तपाईँहरूलाई यो भन्छौँ कि होइन एग्रिकल्चर डिपार्टमेन्ट अथवा कृषि विभागबाट आएको हामी भनेर तपाईँहरूलाई भन्छौँ है। त्यस आधारले चाहिँ गरेर चाहिँ तपाईँहरूलाई यो होइन एउटा तपाईँहरूलाई एउटा सानो सहयोग पुग्यो भने त्यो हामीलाई एकदम हामी आफै नै अब धन्यको छौँ है। तपाईँहरू त एकदम धन्यवादी त भयो भयो भनेर चाहिँ उहाँहरूलाई त्यो कुराले पनि उहाँहरूलाई अलिकति सहयोग पुग्दाखेरि के आफूलाई धेरै खुसी फिल हुँदो रहेछ क्या त्यस्तो महसुस भयो मलाई क्या। अस्ति पनि धेरैजनासँग मैले त्यो सोधखोज गर्दाखेरि भयो पोस्यो भयो राम्रो भयो
1: जस्तो सरले जुन जिक्र गर्नुहुँदै थियो होइन अहिले अब हालैमा उहाँहरूले पाइरहेको सहुलियत भनौँ अथवा स्किमको बारेमा है जस्तो अब विशेष त के देख्नुमा आउँछ भने अब विभागले कृषकहरूलाई पुरा सहायताहरू दिइरहनु भएको छ तर कहीँ न कहीँ कृषकहरूले कति जग्गा उहाँ नपाइरहेको पनि देखिन्छ अथवा कति जग्गा चाहिँ उहाँहरूले पाएर पनि त्यसलाई अब सही युटिलाइज नगरेको पनि देखिन्छ र सरको अनुभवमा चाहिँ कस्तो के लाग्छ यो विषयमा
0: कतिजनाको चाहिँ नपाएको होइन नपाएकोमा चाहिँ कतिजनाको चाहिँ उहाँहरूको चाहिँ अब अलिकति बिचरा उहाँहरू अब जति पनि गाउँ बस्तीमा गर्ने होइन त्यो हाम्रो बुबा मम्मीहरू है उहाँहरू चाहिँ कतिजनाको चाहिँ अब अलिकति डकुमेन्ट्सहरू इन्कम्प्लिट पनि विशेष गरी अनि त्यो डकुमेन्ट अलिकति इन्कम्प्लिट हुँदाखेरि चाहिँ अब क्या उहाँहरूले त्यो पाउने कुरा चाहिँ उहाँहरूले गुमाउँछ होइन अनि कतिजनाको चाहिँ अब पाउने पाएर पनि अब क्या कतिजनाले चाहिँ त्यो उहाँहरूलाई फेरि विशेष गरी हुनु चाहिँ उहाँहरूले पाइ नै रहेको हुन्छ तर विशेष गरी उहाँहरूलाई चाहिँ थाहा चाहिँ हुँदैन क्या अन्तदेखि उहाँहरूले अब क्या थाहा पाउँदैन कतिजना अन्त हामीले नै गएर उहाँहरूलाई अब क्या सचेत गराउँछु अब उहाँहरूलाई अन्त मेरो गाउँमा चाहिँ अब मसँग एकदम अब नजिक छ नि त उहाँहरू नजिक भएकोले गर्दाखेरि उहाँहरूलाई चाहिँ आफ्नै क्या आफ्नै दाजुभाइ आफ्नै दिदीबहिनी आफ्नै आमा बाबा सम्झेर होइन गएर उहाँहरूसँग यसो सोधखोज गर्ने होइन अनि के छ कसो छ अन्त एग्रिकल्चर डिपार्ट अथवा कृषि विभागबाट के कस्तो छ भने अब उहाँहरूले क्या अहिले चाहिँ अब ठिकै छ राम्रै छ भनेर यो कुराहरू उहाँहरूले हामीले पनि सजेस्ट गराउँदाखेरि अनि उहाँहरूमा के कमी कमजोरी अब त्यो हुँदाखेरि हामीले पनि बुझिन्छ नि त हामीले बुझिन्छ हामीले देखिन्छ त्यस कारणले गर्दाखेरि क्या त्यो कुराहरू चाहिँ हुन्छ अन्त उहाँहरूले पाउनु चाहिँ पाउँछ कतिजना नपाउनुको मेन चाहिँ उद्देश्य चाहिँ त्यही हो कि कतिजनाको चाहिँ डकुमेन्ट अलिक इन्कम्प्लिट भएकोले गर्दाखेरि चाहिँ उहाँहरूले पाउँदैन त्यतिखेर आफूलाई पनि क्या अलिकति दुःख त लाग्छ नि के गर्नु अब
1: जस्तो यो पिएम किसानको सरले कुरा गर्नुहुँदै थियो नि यसमा अब विशेष त एलिजिबिलिटी क्राइटेरिया भनौँ न
0: हजुर हजुर
1: कस्तो कस्तोले चाहिँ पाउन सक्नुहुन्छ
0: यसमा चाहिँ जुन चाहिँ पिएम किसान पिएम केएसवाई भनिन्छ त्यसमा पनि अब एउटा मेन चाहिँ क्राइटेरिया चाहिँ डकुमेन्ट नै छ जसको चाहिँ पर्चा छ है जसको सिक्किम सब्जेक्ट भोटर कार्ड होइन आधार कार्डहरू छ अनि योहरूले चाहिँ उहाँहरूले चाहिँ पाउनु सक्नुहुन्छ क्या अनि त्यसमा फेरि पर्चामा के छ भने चाहिँ जो चाहिँ अब एउटा जुन चाहिँ अब एउटा क्राइटेरिया हुन्छ है अब डिपार्टमेन्टको पनि एउटा गभर्मेन्टको पनि होइन अनि त्यसमा चाहिँ अब जस्तै अब जुन चाहिँ ट्याङ्की पाउनु भयो बिफोर लास्ट इयर है अन्त कतिजनाले पाउनु भयो कतिजनाले पाउनु भएन कतिको चाहिँ पर्चा भएर पनि पाउनु सकेन कारण चाहिँ किनकि उहाँहरूको पर्चा धेरै कम्ती भएकोले गर्दाखेरि चाहिँ त्यो चाहिँ उहाँहरूले पाउनु सक्नु भएन जसले उम्बो चार हलदेखि उम्बो हुनुहुन्थ्यो उहाँहरूको लास्ट एउटा चाहिँ के थियो भने अप्सन दुई हलको पनि थियो होइन जो चाहिँ उहाँहरूको त्यो थियो उहाँहरूले पाउनु सक्नुभयो होइन अनि पाउनेहरूले एकदमै खुसी हुनुभयो नपाउनेहरूलाई पनि हामीले फेरि क्या डिपार्टमेन्टबाट केही पायो त्योहरू अलिकति हामीले आफ्नो वार्डमा होइन हाम्रोमा त यो पुगेन यस्तो पुगेन भने अब ट्याङ्की त पाएन होइन तर सर यो ट्याङ्की भन्ने कुरा चाहिँ यति महत्त्वपूर्ण रहेछ क्या अनि ट्याङ्की नपाउनेहरूलाई चाहिँ अब क्या हामीले पाइपहरू दिएर के गरेर पनि उहाँहरूको के मनलाई बुझायौँ सम्झेर ल्याउँदा दुःख लाग्छ होइन अन्त जसले पायो उहाँ खुसी भयो होइन त्यसमा हामीले गएर सोध्यौँ राम्रो छ ठिकै छ भने
1: अच्छा यसको डकुमेन्टेसन चाहिँ तपाईँले यहाँ सरहरूले चाहिँ अब फिल्डबाट उठाएर होइन विभागसम्म पुर्याइदिनु हुन्छ कि अथवा
0: यो चाहिँ हामीले पहिला बिफोर लास्ट इयर हामीले काम गर्दाखेरि चाहिँ यसको बारेमा चाहिँ जस्तो हामीलाई डिपार्टमेन्टबाट एउटा आदेश आयो है तपाईँहरूले फिल्डमा गएर है उहाँहरूको डकुमेन्ट उठाउनु यस्तो यस्तो हुँदैछ भनेर चाहिँ त्यो गर्दा चाहिँ हामीले त्यतिखेर चाहिँ हामी गाउँ बस्तीमै पोस्यौँ होइन हाम्रो बुबा आमाहरूकोमै गयौँ त्यहाँदेखि डकुमेन्ट सोध्यौँ होइन डकुमेन्ट सोद्धाखेरि जुन जुन हामीलाई चाहिएको उहाँहरूले डिपार्टमेन्टले हामीलाई जो जो आदेश गरेको है त्यही डकुमेन्टको आधारमा हामीले गऱ्यौँ त्यही गरेर डकुमेन्टहरू उठायौँ पछाडि लास्टमा तपाईँको ब्याङ्क एकाउन्टहरू थियो होइन अन्त ब्याङ्क एकाउन्ट तपाईँको सिओआईहरू भयो होइन यो आधार कार्डहरू थियो योहरू हामीले जेरक्स गरेर होइन यति पनि यो पनि गऱ्यौँ कि उहाँहरूको डकुमेन्ट्स मजाले फोटो खिच्यो क्लिक गर्यो होइन अनि त माथि लगेर नै मैले चाहिँ आफै प्रिन्ट आउट गर्यो होइन प्रिन्ट आउट गरेर त्यो प्रकारले कतिजनाको जेरक्स छ भने चाहिँ जेरक्सै लियो मैले अनि कतिजनाको चाहिँ अब उहाँहरूले अब कतिजना डकुमेन्ट्सहरू दिनु अलिक डराउँछ नि त बिचरा अब बुवा मम्मीहरू अलिकति सिधा हुनुहुन्छ होइन अनि त्यस कारणले गर्दाखेरि चाहिँ मैले त्यो डकुमेन्टहरू चाहिँ मैले नै फोटो खिचेर माथि गएर जेरक्सहरू गरेर होइन अनि मैले नै डकुमेन्ट चाहिँ हामीले नै डिपार्टमेन्टमा हामीले नै सब्मिट गरेको
1: उहाँहरूको अब पेमेन्टहरू आउँदाखेरि चाहिँ ब्याङ्क एकाउन्टमै आउँछ
0: हजुर हजुर हजुर
1: यो त अब क्यासमा हुने कुरा आएन
0: क्यासमा हुँदैन एकाउन्टमा
1: आउँछ हजुर जस्तो अब यहाँको एरियामा हेर्नु पर्दाखेरि होइन यहाँ त राबुङलादेखि हुनुहुन्छ होइन
0: हजुर
1: जस्तो कृषकहरूको अब गुनासोहरू हुन्छ नि उहाँहरूको मागहरू चाहिँ कस्तो के पाउनुभयो
0: उहाँहरूको गुनासो त त्यस्तो खासै त भेटिएन अनि सबैलाई पुगेकै हो सबैलाई पुरा गरेर कतिजना प्रायः छुटे त्यही अलिकति डकुमेन्टको कारणले पनि हो है अनि कतिजनाकोमा हामी दुई तिनपल्ट जाँदाखेरि कतिजनाकोमा अब त्यो डकुमेन्टहरू पनि अब उहाँहरूलाई मैले हामीले भेट्नु नसक्दाखेरि चाहिँ कतिजना चाहिँ छुटेका छन् होइन अनि र भए पनि छुटेकोलाई फेरि हामीले एकताल त रिभिजन गरेकै हो होइन हामीले जुन बेला हामीले बुझायो होइन एक महिना दुई महिना सब्मिट गरेर बादमा फेरि डिपार्टमेन्टले फेरि एकताल जो जो जति छोडिएको छ त्यो मान्छेहरूलाई उहाँहरूलाई फेरि पनि एकताल डकुमेन्ट छ त्यसो गरेर हामीले त्यो त्यति गऱ्यौँ हामीले फेरि रिडकुमेन्ट्स उठायौँ र त्यतिमा पनि कतिजना अब छुट्यो है कतिजना छुट्यो अनि त्यो गरेर हामीले सब्मिट गर्यो त्यो सब्मिट गरेर मात्र हामीले चाहिँ छोड्यौँ न बादमा फेरि पनि डिपार्टमेन्टले भेरिफिकेसन गर्नुभयो भेरिफिकेसन गर्दाखेरि यो मान्छेको सही हो या के हो यसलाई अलिकति फेरि निहाल्नु पर्ने भनेर फेरि हामीले रिभेरिफिकेसन पनि हामीले गऱ्यौँ होइन रिभेरिफिकेसन गरेर चाहिँ हामीले सब्मिट गर्दाखेरि चाहिँ अनि उहाँहरूको चाहिँ अहिले पिएम किसान भनौँ न उहाँहरूले भन्नुहुन्छ होइन अनि त्यो चाहिँ अस्ति डिसेम्बर यानि कि जनवरीतिर अस्ति पनि उहाँहरूकोमा अपडेट भएको हजुर अनि कतिजनाको चाहिँ पैसाहरू नपस्दा कतिवटा चाहिँ केवाइसी पनि गरिएको हुँदैन विशेष गरी अनि त्यस कारणले गर्दाखेरि कतिजनाको गुनासो पनि यो पनि छ कि मेरो त पैसै पोसेन सबैको पोसेछ भने अनि विशेष गरी यो केवाइसी पनि गर्नु एकदम जरुरी छ अहिले चाहिँ यो एजमा चाहिँ हामीले आधार लिङ्क भयो होइन मोबाइल नम्बरमा आधार लिङ्क भइगयो यो केवाइसीहरू भन्ने कुरा चाहिँ एकदम अपडेट चाहिँ आफ्नो ब्याङ्क एकाउन्टलाई चाहिँ अपडेट राख्नु एकदम जरुरी मैले देखेँ
1: हजुर हजुर विशेष गरेर जसको पनि अब 10 वर्ष पुगिसकेको अकाउन्ट हुन्छ रिकेवाइसी भनेर एकदमै गर्नु
0: हजुर हजुर
1: यहाँबाट जिक्र गरिदिनु भयो जस्तो सर अब फार्मर्सहरूमा अथवा कृषकहरूमा के पनि हुन्छ भने अब कतिले खेतीपाती गर्न चाहिरहनु भएको हुन्छ तर कतिकोमा अब गर्ने आइडिया हुँदैन
0: हजुर हजुर
1: होइन अब पहिलाको प्रविधि त छ उहाँहरूको ट्रेडिसनल त छ तर अहिलेको जुन नयाँ प्रविधिबाट खेतीपाती गर्न उहाँलाई आइडिया नभएको कारण हुनसक्छ यसको लागि चाहिँ विभागद्वारा के कसो पहल गर्नु भएको हुँदैछ
0: यसमा चाहिँ अब के छ भने अब हामी चाहिँ अब मेरो वार्डमै कहिले मेरो कुरा गर्दा त मेरै वार्डमा होइन पहिलापल्ट चाहिँ के गर्छु भने अब म कोही बेला फिल्डमा जान्छु अनि अफिसमा पनि गयो होइन फिल्डमा जाँदाखेरि उहाँहरूले अब हुनु त अब उहाँहरूले प्रायः जानेकै हुन्छ है तर हाम्रो अब एउटा डिपार्टमेन्टको प्रोसेस अनुसारले गर्दाखेरि अब कतिजना बुबा मम्मीले अब पहिलाको कुरालाई नै फलो गरिरहेको हुन्छ नि त अनि हाम्रो कुरालाई कति फलो गर्नु मान्नुहुन्न अन्त बेसी अब हामीले पनि जबरजस्ती पनि गर्नु हुँदैन होइन त्यस कारणले गर्दाखेरि चाहिँ उहाँहरूलाई पनि छोडिदिनुपर्छ अनि उहाँहरूले अब त्यसमा चाहिँ खेतीपातीहरूमा पनि उहाँहरूले अब मैले देख्दा मेरो अनुभवमा अब सही तरिकामै गरिरहेको छ यो कुराहरू चाहिँ मैले देख्छु होइन अनि जुन चाहिँ मकै अब एउटा के हुन्छ भने हाम्रो एउटा डिपार्टमेन्टको अब आधारमा भन्नु हो भने होइन अब जुन चाहिँ मकैहरू अब छर्दाखेरि होइन एउटा लाइन स्विङ भन्ने एउटा छ होइन त्यो लाइन स्विङहरू गर्नुपर्ने हुन्छ एउटा ब्रोडकास्ट भन्छ अन्त ब्रोडकास्ट चाहिँ अब भन्यौँ अब नेपालीमा भन्नुपर्दा एउटा छरुवा भनौँ न होइन छरुवा चाहिँ नगरेर यता लाइन स्विङ गर्यो भने चाहिँ मकैको बिउ पनि फारो भयो र धेरै जग्गालाई पनि ढाक्यो अनि भोलिको दिनमा हावा पानी आउँदाखेरि अलिकति बाँच्ने चान्सेस पनि छ अन्त त्यो बिउले पनि धेरै जग्गालाई पनि ढाक्यो अनि भनाई हाम्रो यो हो होइन, अन्त कतिजना प्रायःले गर्नु पनि हुन्छ, खुसी पनि लाग्छ होइन, अनि कतिजनालाई भन्दाखेरि होइन हौ टाइम बेसी लाग्यो अनि मैले सक्नुपर्ने यत्रो इलाका भन्ने कुराहरू हुन्छ क्या, अनि त्यसमा अब बेसी जबरजस्ती गर्नु पनि मिल्दैन, आफूले जानेको कुराहरू उहाँहरूसँग स्योर गर्नु पाउँदैन, खुसी लाग्छ क्या, अनि उहाँहरूले पनि हामीलाई स्योर गर्नुहुन्छ क्या, अनि खुसी लाग्छ।
1: कतिवटा अब अहिलेको प्रविधि अनुसार होइन, अहिलेको अब हावापानी अनुसार पनि अब होइन विभागद्वारा

0: कहीँ न कहीँ अब त्यो एउटा रिसर्च गरेरै त्यो
1: हजुर
0: गरिएको हुन्छ,
1: हजुर हजुर हजुर
0: त्यसलाई अब एडप्ट गर्नु पनि उहाँहरूले
1: हजुर हजुर
0: गर्नु नै पर्ने हुन्छ
1: हजुर हजुर हजुर
0: जस्तो सर अब अहिले के छ भन्दा गाउँघरमा हेर्दाखेरि अब गोरुहरू त्यस्तो अब चलन छैन नि, प्रायःले अब गोरुहरू पाल्नुहुन्न र अहिले पावर टिलर मसिनको अब प्रायःले युज गरिरहनु भएको छ र यहाँहरूको विभागद्वारा चाहिँ कतिको त्यो उहाँहरूलाई दिनुहुँदैछ, यो चाहिँ अब इन्डिभिजुअलले दिनुहुँदैछ कि अथवा ग्रुपबाट हुन्छ कि?
1: यो चाहिँ पावर टिलर मसिन चाहिँ अब के छ भने चाहिँ हाम्रो डिपार्टमेन्टले अब पहिला आजभन्दा तीन चार वर्ष अगाडि चाहिँ वितरण गर्नुभएको थियो होइन बर्फुङ जारुङ क्षेत्रमै त्यहाँनिर बाँड्नु भएको थियो। अहिले चाहिँ के छ भन्दाखेरि चाहिँ तपाईँको यसमा चाहिँ अब इन्डिभिजुअल चाहिँ पाउँदैन नै, भरेको छ चाहिँ अब होइन दुई तीन घर मिलेर ग्रुपिङ गरेर एउटा एप्लिकेसन गर्नु पर्यो है, एप्लिकेसन गरेर उहाँहरूले के गर्नुपर्ने कसो गर्नुपर्ने होइन, अन्त एउटा जुन चाहिँ हाम्रो पनि त हुन्छ एउटा है हेड अब डिप्टीहरूलाई उहाँहरूलाई एप्लिकेसन गरेर उहाँहरूले चाहिँ पाउन सक्नुहुन्छ। अब अलिकति दुई तिनजना अलिक ग्रुप चाहिँ हुनु पर्यो, ग्रुप गरेर चाहिँ उहाँहरूले चाहिँ चलाउनु पर्ने, त्यहाँदेखि त्यहाँबाट एकजनाले चलाएर चाहिँ त्यो चाहिँ उहाँहरूले गर्न सकिन्छ।
0: जस्तो यो त भयो तपाईँको मसिनको कुरा है, जस्तो यो बावजुद नि अब विशेष मल भयो बिउ बिजनहरू यो चाहिँ उहाँहरूले कतिको अहिले पाइरहनु भएको छ अथवा विभागले कतिको यो माथि पहल गरिरहनु भएको छ?
1: बिउ बिजन तपाईँको भरिसक अहिले पनि भइ नै रहेछ, जुन चाहिँ सिजनमा छ है आउने त्यो सिजनमा आएकै छ र ठाउँमा पुगेकै छ होइन, जस्तै अब बिउ बिजनमा सबै कुरा नै एभाइलेबलै छ होइन, अहिले डिपार्टमेन्टबाट सबैले गरेकै छ, अनि त्यसमा अब बिउ बिजन बाँड्यो लु सक्यो भन्ने होइन होइन, बिउ बिजन बाँड्यो होइन, बिउ बिजन तपाईँको यसमा अब विशेष गरी अब त्यसमा बिउ बिजनमा प्राय भनौँ न अब होइन सबै नै आएको छ, जस्तै अब तपाईँको यो टमाटरदेखि लौका हरेक कुराहरू आएको छ, अन्त यो बिउ बिजन आउँदाखेरि उहाँहरूलाई पनि खुसी चाहिँ खुसी नै छ, किनकि कतिजनालाई उहाँहरूले भन्नुहुन्छ मैले चाहिरहेको थियो लौका भन्ने कुरा होइन, यो कुराहरू त है आइरहेको हुन्छ होइन, मलाई चाहिरहेको थियो करेला, यो कुराहरू आइरहेको छ, अन्त सबै कुरा अब राम्रै छ होइन, अनि हामीले बिउ बिजनहरू लगेर ठाउँमा लगेर बाँडेर हामीले यो चाहिँ रोप्नु चाहिँ तपाईँहरूकै लागि हो होइन भनेर चाहिँ, अनि त्यसको पनि हामीले एउटा बेनिफिसियरी लिस्ट हुन्छ नि, हामीले त्यो बेनिफिसियरी लिस्ट पनि हामीले सब्मिट गर्नुपर्ने हुन्छ डिपार्टमेन्टलाई होइन, अनि कतिजनालाई चाहिँ हामीले त्यो बाँड्यौँ होइन, यति प्याकेट यहाँबाट लगेको थियो नि कति चाहिँ बाँड्यो होइन, हाम्रो जति अब गाउँ बस्तीमा होइन, यो कुराहरूको नै हामीले चाहिँ बेनिफिसियरी लिस्ट बुझाउनुपर्छ होइन, एउटा हिसाब बाई हिसाब भने जस्तो नि त्यो प्रकारले चाहिँ हामीले माथि डिपार्टमेन्टलाई नै सब्मिट चाहिँ गर्नुपर्छ, अनि बिउ बिजन पनि अब जति आएको छ त्यति पाएकै छ उहाँहरूले होइन।
0: जस्तो कति जग्गा चाहिँ अब कृषकहरूकोबाट यो पनि गुनासो हुन्छ कि सर,
1: हजुर
0: हामीले बिउ बिजन त पाउँछौँ त सिजन गइसकेपछि,
1: हजुर हजुर हजुर युजमा पनि हो एक दुईजना चाहिँ हो गुनासो चाहिँ छ, मैले पनि अहिले झट्टै अब तपाईँले भन्दा मैले सम्झेँ कि, अनि गुनासो चाहिँ छ, अब कोही बेला बिजन चाहिँ यस्तो हुन्छ डिपार्टमेन्टमा, कोही बेला अब मकैको पनि क्या मकैको पनि अब कोही बेला चाहिँ टक्कै छर्ने बेलामा अब ठक्कै आइदिन्छ, कोही बेला चाहिँ तर मकै छरिसकेर अलि माथि भएपछि आइदिन्छ होइन, अनि त्यसमा पनि गुनासो है, अनि यो जुन चाहिँ सागसब्जीमा पनि अलिकति गुनासो कतिजनाको चाहिँ ठिकै टाइममा आइदिन्छ क्या, अनि यो चाहिँ अब क्या अब हामीले पनि भनेको मैले पनि भनेको होइन हाम्रो डिपार्टमेन्टको हेडहरूलाई, अन्त सर म्याडम यो चाहिँ हाम्रो चाहिँ अलिकति गाउँबाट चाहिँ होइन गाउँ बस्तीबाट अलिकति गुनासो आइरहेको छ, यो चाहिँ के चाहिँ गर्नुपर्ने, यहाँ हाम्रोमै आइपुगेको छैन, हाम्रोमा आइसक्दै चाहिँ सप्लाई गरिदिइहाल्छ तपाईँहरूलाई, तपाईँहरूले लगेर उहाँहरूलाई डिस्ट्रिब्युट गरिदिइहाल्नु भन्नुहुन्छ, अन्त कोही बेला चाहिँ हो अलिकति यो चाहिँ हो सही हो, अलिक कोही बेला चाहिँ तलमाथि भइदिन्छ क्या, अथवा के भनेर उहाँहरूलाई भन्छु भने अब मैले पनि माथि डिपार्टमेन्टलाई अब हेडलाई भन्दाखेरि अब उहाँ त्यहाँ अब स्टकमा आएको छैन पछि उहाँहरूले कहाँबाट दिने होइन, अनि म चाहिँ यसो भन्छु नि त उहाँहरूलाई चाहिँ अब अलिकति होइन अलिकति धैर्य धारण गर्नुहोस्, अब गभर्मेन्टको कुरा हो होइन, अनि भरेसक हामीले कसैलाई पैसा रुपियाँ सापाट दियो भने होइन यो दिन यो महिना यो डेटमा दिन्छु भन्दाखेरि पनि त हामीले पाइँदैन भने होइन, अब गभर्मेन्टले अलिकति होइन दिनु चाहिँ दिन्छ अलिकति, तर हुन त समय राखेर नै दिनुहुन्छ, हतार चाहिँ नगर्नुहोस् है भनेर अलिकति उहाँहरूलाई थमथमाउँछ क्या, त्यसो भन्दा भन्दै हामीलाई पनि इन्फर्मेसन भइहाल्छ कि लु आउनुहोस् है यो यो दिन अफिसमा यो यो सामान आएको छ, लगेर तपाईँहरूले डिस्ट्रिब्युट गरिदिनुहोस् है वितरण गरिदिनुहोस् है, अनि तपाईँहरूले बेनिफिसियरी लिस्टहरू गरिदिनुहोस् त्यहाँदेखि हामीलाई सब्मिट गरिदिनुहोस्, त्यति भनेपछि हामीलाई आनन्द हुन्छ आयो भन्ने चाहिँ हुन्छ क्या, खुसी लाग्छ क्या।
0: जस्तो सर अब यो जति पनि अब कृषकहरूकै कुरा गर्नुपर्दा विभागद्वारा सहायता पाएर होइन उहाँहरूले अब आफ्नो आजीविकालाई अगाडि बढाउने कृषकहरू चाहिँ कतिको हुनुहुन्छ यहाँको एरियातिर?
1: कम्ती कम्ती नै अहिले चाहिँ रहेको छ, किनकि धेरै घटेर कतिजनाकोबाट म अब गाउँ बस्तीमा घुम्दाखेरि अब मेरो छुट्टीको टाइम घुम्दाखेरि उहाँहरूले भन्नुहुन्छ अब पहिला जस्तो खेती किसान नै हुनु छोड्यो भनेर भन्छ, अनि म चाहिँ के भन्छु भने फेरि

0: अब खेती किसान त सक्यो भने त मान्छे नै सक्यो नि त, संसारै सक्यो नि त खेती किसान छैन भन्दा होइन. अब पहिला लकडाउन भयो नि त, लकडाउन हुँदाखेरि यो खेती किसान बन्द भएन नि त, अनि यो तपाईँको जस्तै यो हस्पिटलमा चल्ने यो दुधको गाडीहरू बन्द भएन नि त, त्यस्तै हो नि त यो खेती किसान. हामी पैसा भएर पैसाले त हामी त मिलेन नि त खानु, त पैसा खानु मिलेन. हामीले खाने भनेको त अन्न नै हो जमिनबाट उब्जाएर. अनि उहाँहरूले कतिजना यस्तो भन्नुहुन्छ अब क्या आजभोलि त पहिला जस्तै नै हुनु छोड्यो, यसो सम्झिँदा हो कि हो भन्ने जस्तो फिल पनि हुन्छ क्या. अनलाइन चाहिँ हेऱ्यो गइरहेको हुन्छ होइन, अदुवा हेऱ्यो पहेँलो लागिहाल्छ, अनि विचार र भन्नु गरिरहेको. अन्त म चाहिँ उहाँहरूलाई के भनेर हौसला दिन्छु भन्दाखेरि चाहिँ होइन, नछोड्नुहोस्, यो चाहिँ हाम्रो एग्रिकल्चर हो, यो चाहिँ हाम्रो खेती किसान भने चाहिँ हाम्रो जिन्दगी हो, हाम्रो लाइफ हो, अनि यसमा चाहिँ हामी इन्ड अफ द लाइफ जबसम्म हाम्रो शरीरबाट प्राण जाँदैन नि तबसम्म हामी यो हामी पैसा रुपियाँ कमाएर हामी पैसा खानु सक्दैनौँ. हामी त्यो 10-20 रुपियाँ अहिले ढक्कै त्यो खानु सक्दैनौँ. हामीले खाने भनेको त्यही अन्न हो, मकै हो, हामीले दाल हो, फापर हो, हरेक कुरा यो खाने हो हामीले. अनि त्यस कारणले खेती किसानमा चाहिँ हरेस खानु चाहिँ हुँदैन, गरि नै रहनुपर्छ, गरि नै रहनुपर्छ. किनकि खेती किसान गर्नु छोडेपछि सर के छ भने चाहिँ तपाईँको जमिन पनि त यस्तो बाँधिँदै बाँधिँदै चुम्किँदै चुम्किँदै त्यो जमिनको साइडहरू सबै चुम्किँदै भोलिपछि त सानो काल्ला भइदिन्छ क्यौ. अनि त्यो भएपछि त्यहाँबाट चाहिँ भोलि चाहिँ रुखपात पलाउन थाल्छ, अनि त्यहाँनिर अब बन्जर भएर जान्छ. अनि हामीले चाहिँ खेती किसान चाहिँ हाम्रो खेती चाहिँ हाम्रो जिन्दगी हो. अनि अहिले धेरै अब कति प्रायले त गर्नु पनि छोडेको छ होइन, हुँदैन अब भन्ने यसो सम्झ हो जस्तो नि लाग्छ क्या. अब धतरन हरेस चाहिँ खानु हुँदैन भनेर चाहिँ म चाहिँ यही भन्छु क्या. अस्ति मैले 2-3 जनासँग गफ पनि गरेँ मैले क्या, गाउँ जाँदाखेरि त्यहाँ उहाँहरूसँग भेट गयो, उहाँहरू त्यसो भन्नुहुन्छ क्या, अनि डल्ले खोर्सानी रोपौँ न भनेर क्या, यो खालके अन्त मकै छरौँ न, यो खालको गरौँ न, यस्तो दालहरू गरौँ न, नभएर के हुन्छ मल लगाउँ न त, गाई बस्तु पालौँ न त, यो कुराहरू क्या. अनि उहाँहरूलाई त्यही भएर चाहिँ हौसला पनि दिन्छु, आफूलाई पनि अब क्या कोही बेला जोस जाँगर पर्ने, म पनि कोही बेला बारीतिर होइन अलैँची बारीतिर गमुट लगाएर पोसिरहेको हुन्छु क्या. म पनि
1: सर विभागमा त हुनुहुन्छ र पनि यसरी एज अ कृषक भएर पनि होइन प्र्याक्टिकल्ली तपाईँ पस्नु भयो भने अझै
0: हजुर हजुर
1: भित्रको पीडा ग्राउन्ड रियालिटी भनौँ त्यो कुराहरू अब याद हुन्छ. र सरले भन्नुभएको जस्तो अब कृषक जुन चाहिँ यो खेती किसानहरू अब होइन घट्दै गइरहेको छ र त्यसले गर्दा अब वन्य प्राणीहरूले पनि अब घरहरूतिर होइन हमला गरिरहेको घरतिर आइरहेको पनि हामी सुन्न
0: पाउँछौँ.
1: अब कहीँ न कहीँ त्यो जङ्गलहरू बढेकै कारणले गर्दा है यो माथि चाहिँ विभागबाट चाहिँ के कस्तो पहलहरू गर्नुहुँदैछ कि अब अहिले जति पनि बाँझो बारीहरूलाई लिएर होइन त्यसलाई कसरी खेतीपाती गर्नुपर्ने त्यस्तो के छ
0: यसमा चाहिँ अब तपाईँको के छ भने अब विभागबाट चाहिँ भनाइ चाहिँ यही छ होइन बाँझो नछोडौँ गरौँ अब खेती किसान गरौँ त्यो बाँझोलाई फेरि हामीले हटाएर फेरि मलिलोमा बनाऊ त्यस कारणले गर्दा विभागबाट पनि सहयोग चाहिँ के भइरहेछ भन्दाखेरि अब मलहरू हुन्छ नि जुन चाहिँ डोरोमाइन यो मलहरू दिइरहेको हुन्छ क्या यो मल कसरी लाउने कस्तो प्रकारले लाउने भन्ने कुरा हामीलाई उहाँहरूले भन्नुभएको हाम्रो हेड डिपार्टमेन्ट अनि त्यही आधारले हामी पनि उहाँहरूलाई त्यही एप्लाई गर्छौँ होइन हामी पनि कोही बेला लागि पर्छौँ म त अब कोही बेला त यस्तो हो कि अब त्यहाँ जमिनमा मेरो पनि होइन त्यहाँ गएर मल बोक्ने होइन खनखान पार्ने अनि अलिकति भए पनि मान्छेहरूलाई गोडगाड गर्ने होइन अदुवाहरूलाई अलिकति सोतरहरू काट्ने यो कामहरू हुन्छ क्या अनि अब डिपार्टमेन्टको भनाइ के हो भने खेती किसान छोड्यो भने त जिन्दगी नै सकियो नि त अन्त त्यो प्रकारले चाहिँ अब किनकि आज जुन चाहिँ यो मङ्कीहरू छन् त यो किन घरतिर आइरहेछ बारीमा केही छैन नि त मकै छैन यो कुराहरू छैन हरेक कुराहरू यो नहुँदा किन अब मङ्कीले त के पो छोड्छ केही त छोड्दैन अलैँची पनि च्यातेकै छ होइन फापर पनि दलेकै छ मकै त मजाले खाएकै छ अनि यो कुराहरू हुनु छोड्यो अनि त्यस कारणले गर्दा मङ्कीहरू अब जति पनि क्या जङ्गली पशु प्राणी घरमा अब इन्ट्री हुँदैन अब घरमा चाहिँ अलिअलि भने के कुराहरू मकैहरू अलिक के कसो अलिक राखेको हुन्छ नि त अनि त्यसमा एट्याक गर्छ क्या अनि फर्सीहरू क्या पहिला त अब बारीभरि हुन्थ्यो कति अब मङ्कीहरूले खायो कति लडेर त्यो कुहिएर गयो अनि पहिला असाध्य हुने होइन अनि त्यो पनि देखेर होला अहिले हाम्रो जति पनि हाम्रो बुबा मम्मीहरू दाजुभाइहरू कतिजना चाहिँ अब खेतीप्रति अब क्या अलिक रुचि पनि राख्नु छोड्यो अहिले फेरि अलिकति अब के भयो भने सबैले अब क्या स्ट्यान्डर्ड मेन्टेन गर्नु थाल्यो अनि म चाहिँ यो भन्छु स्ट्यान्डर्ड मेन्टेन तिम्रो ठाउँमा छ होइन तर हाम्रो गर्नुपर्ने चाहिँ खेती किसान नै हो त्यही हो किनकि हाम्रो जिन्दगी हो म त त्यही भन्छु अन्त उहाँहरूलाई पनि सजेस्ट यही गराउँछु उहाँहरूलाई सरसल्लाह चाहिँ म यही दिन्छु
1: एकदम सही हो नि किन भन्दा खेती किसान नगरेसम्म त होइन
0: हजुर
1: जहीँ नै पुगौँ होइन कृषकले उब्जनी नै गर्न सकेन उब्जाइदिएन भने चाहिँ खाने के त्यही कुरा आउँछ है त्यसले गर्दा अब अहिलेको जेनेरेसनलाई पनि एकदम यो शिक्षा दिन आवश्यक छ खेतीपाती भन्ने कुरा के हो होइन यसलाई अब कसरी कुन सिजनमा कुन फल्छ के गर्नु फल्छ भन्ने कुरा र अब कति अहिले चाहिँ के पनि सहज छ भने अब पहिलाको जस्तो ट्रेडिसनल पाराले गर्नु परेको छैन अहिले सहजीकरण भएको छ धेरै अब कतिवटा कुराहरू यस विषयमा अब जस्तो सर म सरलाई के सोध्न चाहे भन्दा जस्तो सहजीकरणकै कुरा गर्नुपर्दा अब ट्रेनिङहरू चाहिँ विशेष गरेर फार्मर्सहरूलाई दिनुपर्ने हुन्छ कतिवटा होइन, अब जस्तो खोर्सानी अब जस्ट अहिले मल्चिङ पाराले होइन, यो चाहिँ कस्तो कस्तो खालको ट्रेनिङहरू चाहिँ फार्मर्सहरूले पाउनुहुन्छ?
0: यो चाहिँ विशेष गरी तपाईँहरूको ट्रेनिङ हामीले गरायौँ भने होइन, अब एउटा त विशेष गरी मकैको त एकदम सिम्पल छ हाम्रो लाइन स्विङ गर्ने हो होइन, त्यसमा चाहिँ अब लाइन स्विङ अब कतिले बुझ्नु सक्दैन, एउटा ड्याङ लगाएर गर्ने हो होइन, त्यो ड्याङ लगाएर ड्याङमा चारवटा बिउ हाल्ने हो, टक टक चारवटा बिउ किन हाल्ने भन्दाखेरि तपाईँको भोलि पर्सि त्यहाँबाट छाँट्नु त पर्यो नि त होइन, दुईटा निकालिदियो त्यो छाँटेको मकै गाईलाई खोले पनि त भयो है। अनि अब मल्सिङपट्टिको पनि त्यही हो, मल्सिङपट्टिको पनि सजिलै छ, अब हामीले केही गर्नुभन्दा अगाडि अब त्यो हामीले गर्दाखेरि चाहिँ अब केही रोप्नुभन्दा अगाडि मानिलिउँ खोर्सानी होइन, एउटा प्लास्टिक पाउँछ पातलामा होइन, पहिला हामीले ठाउँ बनाइन्छ, ठाउँ बनाएपछि हामीले त्यसलाई त्यो प्लास्टिकलाई बिछाइन्छ, अनि बिछाएपछि चाहिँ त्यहाँबाट हामीले टोड्का पारिन्छ, टोड्का पारेपछि एउटा अलिकतिको डिस्टेन्स राखेर अलिकति ग्याप राखेर हामीले खोर्सानीलाई हामीले लाउन सकिन्छ, एकदम सजिलै छ यो कुराको, जो जस्तै यो ट्रेनिङ यसको यो जुन चाहिँ खोर्सानीको भयो मकैहरूको ट्रेनिङहरू गर्नुपर्दाखेरि, र मैले मकैको त मैले गराएको पनि हो, मैले बिफोर लास्ट इयर मैले आजभन्दा दुई तीन वर्ष अगाडि मैले गराएको पनि मकै कसरी गर्नुपर्ने भन्ने कुराहरू होइन, अनि कतिले त्यो कुरालाई एप्लाई गर्नुभयो कतिले गर्नु भएन होइन, मैले बादमा मैले गएर हेर्दाखेरि मैले त्यो देखेँ होइन,
1: जस्तो कुनै पनि सहुलियतहरू अथवा स्किमहरूको कुराहरू उहाँलाई दिइसकेपछि अथवा विशेष गरेर बिउ बिजनदेखि लिएर इत्यादि कुराहरू दिइसकेपछि यहाँहरूले फलोअपहरू पनि लिनुहुन्छ है?
0: हजुर,
1: कतिजनाले के हुन्छ भने बिउ त लान्छन् होइन,
0: हजुर हजुर,
1: सपोज भटमासको बिउ लगे अरे
0: लागि
1: तर कतिले भुटेर खाइदिनु पनि सक्नुहुन्छ
0: मजाले,
1: अन्त उहाँले रोप्नु भएको छ कि छैन भन्ने कुरा यहाँले कतिको फलोअप
0: त्यो त म गर्छु। म के गर्छु भने जब भटमास आयो होइन, जब अब ल्याउनेमै हो होइन, अब माथिबाट अफिसबाट अब वितरण भएपछि मैले ल्याउनु पर्यो जग्गामा, लिए जग्गा चाहिँ भटमास अथवा तपाईँको यो मकैहरू होइन भिजिटमा एकताल चाहिँ जान्छु, अन्त यसको चाहिँ फेरि म चाहिँ के भन्छु भने तपाईँले छरेर मात्र हुँदैन, भोलि पछि यो भटमास उठाउने बेलामा अथवा काट्ने बेलामा हार्भेस्टिङ हो होइन, त्यतिखेर चाहिँ तपाईँले मलाई सम्झिदिनुहोस् अथवा मै यहाँ यता पऱ्यो भने म आइहाल्छु, अनि त्यहाँदेखि त्यसलाई एउटा क्रप कटिङ भन्छ होइन, एउटा क्रप कटिङ हुन्छ, त्यसमा कति बाई कति गर्ने भन्ने कुरा त्यो अब म तपाईँहरूलाई भनिहाल्छु, अनि त्यसमा चाहिँ एउटा हामीले क्रप कटिङ गर्नुपर्छ, एउटा डेमोन्स्ट्रेसन पनि गर्नुपर्छ होइन, त्यस कारण मलाई सम्झिदिनुहोस् भनेर कोही बेला अब मैले विशेष गरी मकैको त क्रप कटिङहरू मैले सालै पछि गर्छु होइन, चारवटा छवटा म गर्ने गर्छु, अनि लास्ट टाइम मैले तोरी मस्टार्डको पनि गरेको थियो होइन, अन्त उहाँहरूलाई इन्फर्मेसन दिएर मैले गरेँ होइन, त्यो प्रकारले गर्दाखेरि एउटा त्यो डेमोन्स्ट्रेसन एउटा त्यो क्रप कटिङहरू अगाडि अब डेमोन्स्ट्रेसन गर्ने होइन, पछाडि क्रप कटिङ हाम्रो डिपार्टमेन्टको छुट्टै रुल छ नि त त्योलाई गर्ने, अन्त त्यस्तोहरू पनि गरियो, अनि फलो चाहिँ म गर्छु, म जान्छु त्यहाँ गएर यसो हेर्छु होइन, कति बिचरा कति त अब सिधा हुनुहुन्छ नि त बोलाएर लानुहुन्छ होइन, लु मैले यस्तो प्रकारले गरेको छु, अनि त्यहाँ गएर हेऱ्यो राम्रो गर्नुभएछ ठिक छ, यो फलेर यो तपाईँहरूकै लागि हो भनेर उहाँहरूलाई यो भन्छु क्या, यो तपाईँहरूको लागि भोलिको दिनमा अब बजारतिर भएन भने होइन एग्रिकल्चर डिपार्टमेन्टलाई सिमफेदलाई दिँदा नि त भयो होइन, सिमफेदलाई दिँदा तपाईँलाई पैसा रुपियाँ आयो त पैसा कमाउनु खेतीहरूलाई अब होइन हाम्रो उब्जाउनु हो होइन, त्यही हो एग्रिकल्चर अथवा कृषि विभागले यही त गरिरहेछ होइन, म चाहिँ अब उहाँहरूलाई त्यही सचेत गर्छु क्या।
1: हजुर हजुर, यहाँ श्रोतावर्गले पनि सुनिरहनु भएको छ भने पक्कै पनि आजको यस कुराकानीले श्रोतावर्गहरूलाई पनि जानकारी हुनु गए भन्ने हामी आशा पनि गर्न चाहन्छौँ है सर।
0: हजुर,
1: जस्तो सरलाई सोध्ने कुराहरू त अझै धेरै थियो तर अब हामी लगभग कार्यक्रमको पनि अन्त्य अन्त्यतिर आइपुगेको कारणले गर्दाखेरि सर, यदि मैले कुनै सोध्नु छुटेको कुरा छ र यहाँले भन्नु चाहेको कुनै कुरा छ राखिदिनुहोस् न।
0: विशेष गरी अब धेर थोर त मैले पनि अब जान्दै बुझ्दै गर्दाखेरि प्राय हजुरको प्रश्न अथवा सरको प्रश्नहरू सबै आइसकेको नै छ है, र अनि मेरोबाट चाहिँ भन्नुपर्दा चाहिँ के छ भने चाहिँ अब कृषक जति पनि आदरणीय होइन, म उहाँहरूलाई शिर उपर राख्छु, किनकि किसान छैन भने संसारै छैन, खेती किसान छैन भने, अनि उहाँहरूलाई एउटा शिर उपर राखेर भन्छु कि खेती किसान जति पनि हामीले गर्छौँ होइन एकदम ध्यानपूर्वक गरौँ यही भन्छु होइन, अनि जुन चाहिँ हामीले लास्ट टाइम ट्याङ्की बाँडेको छौँ, अस्ति सर्वे गरेँ मैले, ट्याङ्कीको सर्वे गर्दाखेरि कतिजनाको मैले राम्रो देखेँ, खुसी लाग्यो, मैले फोटो पनि खिचेको छु, अलैँची बगानभरि पाइप छ होइन, जति हामीले जे जे दिएको थियो त्यो पाइप छ त्यो कुरालाई उहाँहरूले एकदम मजाले नै उयो गरेर सर्भिस दिइरहेछ क्या, खोर्सानी बारीमा छ होइन, तपाईँको अलैँची बगानमा छ, खुसी लाग्यो त्यो देखेर उहाँहरूलाई धन्यवाद पनि दिएर उहाँहरूलाई धेरै कुराको हौसला पनि दिएँ. कतिजनाको चाहिँ अलिक नाजुकै देखेँ मैले होइन, तर पनि मलाई त्यसमा अब भन्नु केही छैन, उहाँहरूले तर त्यो मिलाउँछु होइन अथवा मिलाउँछु भनेर उहाँहरूले बचाउनु र मिलाइ पनि सकेछ. उहाँहरूले टक्टक जस्तो टक्टक बनाउनु त्यो कतिवटा कारणले गर्दा दुईजना तिनजनाको अब कति के गर्दाखेरि ढुङ्गाले लाग्छ भनेर पहिरोले उयो पेल्छ भनेर यता सारिदिएको मात्रै हो भन्ने कुराहरू देख्दाखेरि अनि त्यो देखेँ मैले. अनि त्यो यो चाहिँ डिपार्टमेन्टले दिएको अब यो चाहिँ हामी म फिल्डमा आउँदाखेरि म त यो त हेर्छु हेर्छु किनकि हाम्रो हातबाट गएको होइन डिपार्टमेन्टले दिएको हामीले बोकेर तपाईँहरूलाई दिएको माया हुन्छ नि त होइन भनेर चाहिँ त्यो कुराहरू गर्ने गर्छु. अनि मैले अस्ति त्यसको पनि सबै मैले एउटा सर्वे अथवा जियो ट्यागहरू सबै गरेँ मैले होइन, मैले सबैकोमा राम्रै देखेँ, खुसी नै लाग्यो र उहाँहरूलाई धन्यवाद पनि दिएँ, उहाँहरूलाई अलिकति हौसलाहरू दिएँ. यही हो कारण हामीले डिपार्टमेन्टबाट तपाईँहरूलाई सहयोग गर्ने भनेको यही हो भनेर चाहिँ
1: सरले होइन एकदमै महत्वपूर्ण कुरा यहाँ राखिदिनु भयो. जति पनि श्रोताहरूले पनि आजको यो कुरालाई सुन्नुभयो होला र जानकारी लिनुभयो होला भन्ने हामी आशा गर्न चाहन्छौँ. र सरको यतिको व्यस्तता समय बावजुद पनि हाम्रो निमन्त्रणलाई स्वीकार गरेर आकाशवाणी गान्तोकसम्म आएर यतिका महत्वपूर्ण कुरा राखिदिनु भयो सरलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ.
0: धन्यवाद र हजुरलाई पनि धन्यवाद दिन चाहन्छु कि है आज मैले यो कुराहरू मैले आज जति पनि गाउँमा रहनुभएका कृषक दाजुभाइ दिदीबहिनी अथवा मेरो आदरणीय बाबा मम्मीहरूलाई यो कुराहरू मैले स्योर गर्नु पाउँदाखेरि म पनि अत्यन्तै खुसी लाग्छ, एकदम धन्यवादी भन्छु र हजुरलाई पनि एकदम धन्यवाद दिन चाहन्छु.
1: त श्रोता यतिन्जेल यहाँले सुनिरहनु भएको थियो कृषि विभाग अन्तर्गत मार्केटिङ एसिस्टेन्टमा कार्यरत सर विष्णु कुमार राईजीसँगको कुराकानीलाई र आजको कार्यक्रममा समेटेका कुराकानी यति नै. हाम्रो भेट फेरि अर्को कार्यक्रममा हुने नै छ. तबसम्मको लागि म कार्यक्रम सञ्चालक सुनिल सापकोटालाई पनि बिदा दिनुहोस्. हवस् त नमस्कार, शुभरात्री.

श्रोता बस्नुहोस्, भोलि बिहानी अधिवेशनमा समावेश कार्यक्रमहरूको रूपरेखा। हाम्रो बिहानी अधिवेशन सेवा प्रारम्भ हुनेछ ठिक बिहान 6:30 मंगल ध्वनिको साथमा। 6:35 सुन्नुहुनेछ कार्यक्रम भक्ति प्रभातमा कलाकार आशा भोसलेको आवाजमा भक्ति भजनहरू। 6:55 सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमशः संस्कृत अनि हिन्दी भाषामा समाचार। बिहान 7:05 सुन्नुहुनेछ कार्यक्रम गोल्डन मेलोडिज। 7:25 आकाशवाणीको खारसाङ केन्द्रबाट सुन्नुहुनेछ नेपालीमा समाचार। 7:35 कार्यक्रम प्रणाम सिक्किम। 8:00 अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ क्रमशः हिन्दी अनि अंग्रेजीमा समाचार। 8:30 सुन्नुहुनेछ आकाशवाणीको उत्तर पूर्वी सिलोङ केन्द्रबाट पूर्वोत्तर समाचार। 8:40 कार्यक्रम अनि 9:00 सुन्नुहुनेछ मुख्य समाचार। 9:02 कार्यक्रम चित्रांजली। 9:30 सुन्नुहुनेछ कार्यक्रम स्वस्थ सल्लाह अन्तर्गत डाक्टर बीबी राईसँगको भेटवार्ता, विषय रहनेछ तम्बाकु सेवनको दुष्परिणाम। 10:00 सुनाउनेछौ मुख्य समाचार। 10:02 सुन्नुहुनेछ ताजेतरानी अन्तर्गत केही नयाँ हिन्दी फिल्मी गीतहरू। यसरी नै बिहानको ठिक 10:30 हाम्रो बिहानी अधिवेशन सेवा पूरा हुनेछ। श्रोता सुन्दै हुनुहुन्थ्यो भोलि बिहानी अधिवेशनमा कार्यक्रमहरूको रूपरेखा। सो पूरा भयो।

0: आकाशवाणीको 90 वर्षीय सुखद यात्रामा यहाँहरू सबै सबै श्रोताहरूमा आकाशवाणी गान्तोक हार्दिक अभिनन्दन प्रकट गर्दछ।
1: हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले अब केही क्षणमै सुन्नुहुनेछ यसै केन्द्रबाट प्रसारित प्रादेशिक समाचार। क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा प्रतीक्षा साँच्नुहोला।
2: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार विनोद कुमार अधिकारीबाट सुन्नुहोस्।

राष्ट्रपति द्रौपदी मुर्मू तीन दिने आधिकारिक भ्रमण अन्तर्गत आज राजधानी गान्तोक आइपुग्नु भएको छ। गान्तोकको लिभिङ आर्मी हेलिप्याडमा राष्ट्रपतिलाई राज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङले स्वागत गर्नुभयो। सो अवसरमा सिक्किमका लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाको पनि उपस्थिति रहेको थियो। पछि फेरि राष्ट्रपति मुर्मूलाई सिक्किम आगमनको अवसरमा लोकभवनमा राज्यपाल श्री ओम प्रकाश माथुरले पुष्पगुच्छा र परम्परागत खादा अर्पण गरेर भव्य अभिनन्दन गर्नुभयो। यस क्रममा राज्यपालले राष्ट्रपतिको यो सिक्किम भ्रमण सम्पूर्ण राज्य र सिक्किमे जनताका लागि अत्यन्तै गौरवपूर्ण क्षण रहेको बताउँदै हार्दिक शुभकामना प्रकट गर्नुभयो।

0: गर्नुभयो। आफ्नो भ्रमणको शुरूआत गर्दै राष्ट्रपतिले आज गान्तोक स्थित अर्किडेरियमको भ्रमण गर्नुभयो। यस अवसरमा राष्ट्रपतिले राज्य सरकारद्वारा यस ठाउँमा विकसित गरिएका पूर्वाधारहरूको खुलेर प्रशंसा गर्नुभयो। राष्ट्रपतिले आज नै नामग्याल इन्स्टिच्यूट अफ टिबेटोलोजीको पनि भ्रमण गर्नुहुने कार्यक्रम रहेको थियो। भोलि राष्ट्रपति मुर्मूद्वारा नाथुला क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ। यसपछि उहाँले गान्तोकको मनन केन्द्रमा आयोजना हुने सिक्किम विश्वविद्यालयको सातौं दीक्षान्त समारोहमा मुख्य अतिथिको रूपमा सहभागी बन्नुहुनेछ। उहाँको भ्रमण आगामी 28 मईसम्म निर्धारित रहेको छ। सिक्किमका मुख्य सूचना आयुक्त कुबेर भण्डारीले आज नयाँ दिल्लीमा केन्द्रीय सूचना आयोगका मुख्य सूचना आयुक्त राजकुमार गोयलसँग शिष्टाचार भेट गर्नुभयो। भेटका क्रममा उहाँहरूबीच आरटीआई ऐन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने र भिडियो कन्फरेन्सिङ मार्फत अनलाइन सुनवाई गरी न्यायमा नागरिकको पहुँचलाई अझ सुदृढ़ बनाउने विषयमा विस्तृत छलफल भएको जानकारी प्राप्त भएको छ। लोकभवनमा आज सिक्किम उच्च अदालतकी न्यायाधीश श्रीमती मीनाक्षी मदन राईले राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभयो। भेटका क्रममा सर्वोच्च अदालतको कलेजियमद्वारा श्रीमती मीनाक्षी मदनलाई पटना उच्च अदालतको मुख्य न्यायाधीश मनोनित गरिएकोमा राज्यपालले बधाई एवं शुभकामना व्यक्त गर्नुभयो। यसअघि श्रीमती राईले आज बिहान मुख्यमन्त्री श्री प्रेमसिंह तामाङसँग पनि भेट गर्नुभयो। पटना उच्च अदालतको मुख्य न्यायाधीशको रूपमा पदोन्नति र यो उच्च प्रतिष्ठित पदमा पुग्ने सिक्किमकी पहिलो महिला न्यायाधीश बन्नु अत्यन्तै गर्व र सम्मानको विषय हो भन्दै मुख्यमन्त्रीले न्यायपालिका प्रतिको उहाँको समर्पण, निष्ठा र प्रतिष्ठित सेवाको उच्च प्रशंसा गर्नुभएको छ। साथै उहाँलाई सिक्किम सरकार र जनताको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। भारतका निर्वाचन आयोगका उपनिदेशक अपूर्व कुमार सिंहले आज बल्लखानी स्थित सिक्किमका मुख्य निर्वाचन अधिकारीको कार्यालयबाट राज्यका छवटै जिल्लाका सूचना अधिकारीहरूसँग भिडियो कन्फरेन्सको माध्यमबाट संचार र मीडिया सम्बन्धमा एक बैठक गर्नुभयो। उक्त बैठक मतदाता नामावलीको एसआईआरका लागि तय गरिएको मानक सञ्चालन प्रक्रियामा केन्द्रित थियो। उपनिदेशकले सहभागीहरूलाई एसआईआर प्रक्रियाका उद्देश्यहरूबारे जानकारी गराउनुभयो। यसलाई सुचारू रूपमा सम्पन्न गर्न मीडियाको भूमिकाबारे प्रकाश पार्दै एसआईआर प्रक्रियामा सन्तुलित र सही समाचार सम्प्रेषण गर्नुपर्ने आवश्यकतामा जोड़ दिनुभयो। सिक्किम राज्य सहकारी संघका अध्यक्ष एवं उत्तर पूर्व राज्य सहकारी संघ मञ्चका मुख्य संयोजक डाक्टर मंगलजीत राईको नेतृत्वमा गएको एउटा प्रतिनिधिमण्डलले हिजो गुवाहाटी लोकभवनमा सहकारी सम्वाद विषयवस्तु अन्तर्गत असमका राज्यपाल श्री लक्ष्मण प्रसाद आचार्यसँग शिष्टाचार भेट गर्यो। भेटका क्रममा डाक्टर राईले राज्यपाललाई भ्रमणको मुख्य उद्देश्य क्षेत्रमा सहकारी कार्यलाई अझ बलियो र प्रवर्तन गर्न सहकारी संघद्वारा भइरहेका विभिन्न पहल बारेमा विस्तृत जानकारी गराउनुभयो। प्रतिनिधिमण्डलमा अरूणाचल प्रदेश र असमका उच्च पदाधिकारीहरू पनि सामेल थिए। पाक्योङ जिल्लाको स्वास्थ्य परिवार कल्याण विभागले पाक्योङ प्रहरी चौकी र माचुङ प्राथमिक स्वास्थ्य केन्द्रसँगको समन्वयमा माचुङ क्षेत्रमा चुरोट तथा अन्य सुर्तिजन्य पदार्थ ऐन सीओटीपीए कोटपा अन्तर्गत एक प्रवर्धन अभियान सञ्चालन गर्यो। यस अभियान अवधिमा स्थानीय शैक्षिक र व्यावसायिक संस्थान अनुगमन गरिएको थियो। कोटपा ऐन मुताबिक शैक्षिक संस्थाहरूको 100 गजको दायराभित्र खुल्ला चुरोट र सुतिजन्य पदार्थको बिक्रीमा प्रतिबन्धको प्रावधान छ। अनुगमन टोलीले सार्वजनिक र व्यावसायिक प्रतिष्ठानहरूमा अनिवार्य रूपमा धूम्रपान निषेध अर्थात नो स्मोकिङको साइनबोर्ड भएको या नभएको बारे निरीक्षण गरेको छ।
1: আরে নমংসুদ গংত গুমো লুঞ্চ সেনং ও পিচিং রং মিটলাম গ্যাকারসা ঠিদক রেনু দ্রৌপদী মুর্মু রেঞ্জুং গংতুক সা কা সকিম সামসাক আকর কা থিহঙ্গম রেনু রেম আর্মি লিভিং হেলিপেড কা সমস মাতবু সং রেন ওম প্রকাশ মাথুর উলুমদো রেঞ্জুং সা গুলন কৃথাক অন লোক লোকসভা সা এমপি ডক্টর ইন্দ্রা হং সুব্বা নিহঙ্গম রেঞ্জুং গংতুক সা অর্কিডোরিয়াম কা সুরং রেনু আকুর মাথঙ্গম ঠিদক লুকাল নাথুলা কা আকুর মাছিবু নিহঙ্গম অন রেঞ্জুং পুম জুংথক সা কুকবু কনভোকেশন কালা রেনু গুলন নুমসালিউ কা চিন চিনচিত নিহঙ্গম নিউ দিল্লি।

आईआईटी खड़गपुरले बनायो रेल लाइन जाँच्ने रोबोट र सीएसआईआर निस्पर र एनआईएएस बीच विज्ञान संचार तथा नीति अनुसन्धानमा सहकार्य। राष्ट्रपति द्रौपदी मुर्मूले हिजो सोमबार प्रदान गर्नुभएको पद्म पुरस्कार 2026 अन्तर्गत विज्ञान चिकित्सा तथा अनुसन्धान क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरू सम्मानित भएका छन्। पद्म भूषणबाट प्रख्यात ग्यास्ट्रो एन्टोरोलोजिस्ट कालीपत्ती रामास्वामी पालनी स्वामी सम्मानित भएका छन् भने पद्मश्री प्राप्त गर्नेहरूमा क्षयरोग विशेषज्ञ प्रोफेसर राजेन्द्र प्रसाद, चिकित्सक डाक्टर गुडुरू वेंकट राव, क्यान्सर विशेषज्ञ डाक्टर पालकोण्डा विजय आनन्द रेड्डी, कालाजार रोग विशेषज्ञ प्रोफेसर श्याम सुन्दर, वरिष्ठ चिकित्सक डाक्टर एचबी हन्डे तथा शल्य चिकित्सक डाक्टर केवल कृष्ण ठकराल प्रमुख रहेका छन्। विज्ञान तथा अनुसन्धान क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूमध्ये कृषि वैज्ञानिक डाक्टर अशोक कुमार सिंह, पुरातत्वविद बुद्ध रश्मि मणि, वनस्पतिविद एवं शिक्षाविद गम्भीर सिंह योञ्जन, कृषि वैज्ञानिक डाक्टर गोपालजी त्रिवेदी तथा अन्तर्राष्ट्रिय नृसंगीत शास्त्री लारस क्रिश्चियन कोच समेत पद्मश्रीबाट सम्मानित भएका छन्। राष्ट्रपति भवनमा आयोजित नागरिक अलंकरण समारोहमा कला, साहित्य, शिक्षा, चिकित्सा, विज्ञान, कृषि तथा समाज सेवा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने 66 जनालाई पद्म पुरस्कार प्रदान गरिएको थियो। रक्षा मन्त्री राजनाथ सिंहले हालै आन्ध्र प्रदेशको श्री सत्यसाई जिल्लाको पुट्टपर्तीमा लगभग 16,000 करोड रूपियाँको उन्नत माध्यम लडाई विमान एएमसीए पूर्वाधार परियोजनाको शिलान्यास गरेका छन्। यस अवसरमा आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडू र मन्त्री नारा लोकेश पनि उपस्थित थिए। एउटा आधिकारिक विज्ञप्ति अनुसार यस महत्वाकांक्षी परियोजनाको कुल लागत लगभग 15,803 करोड़ रूपियाँ छ र यसले लगभग 7,500 प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीका अवसरहरू सृजना गर्ने अपेक्षा गरिएको छ। एएमसीए परियोजनासँगै अन्य महत्वपूर्ण रक्षा सम्बन्धित परियोजनाहरू र ड्रोन सिटी परियोजनाको पनि शिलान्यास गरियो। कार्यक्रमको क्रममा रक्षा मन्त्री राजनाथ सिंह र मुख्यमन्त्री चन्द्रबाबु नायडूले रक्षा उत्पादनहरूको प्रदर्शनीको पनि अवलोकन गरेका थिए। प्रदर्शनीमा अत्याधुनिक मिसाइलहरू, ह्याण्ड ग्रेनेडहरू, उन्नत बन्दुकहरू, लडाकु जेट प्रोटोटाइपहरू र विभिन्न स्वदेशी रक्षा उपकरणहरू प्रदर्शन गरियो। अधिकारीहरूले भनेका छन् कि यो परियोजनाले भारतको रक्षा उत्पादन क्षमतालाई बलियो बनाउनेछ र आत्मनिर्भर भारत अभियानलाई नयाँ प्रेरणा प्रदान गर्नेछ। उन्नत माध्यम लडाई विमान एएमसीए भारतको स्वदेशी पाँचौं पुस्ताको दुई इन्जिन भएको स्टेल्थ बहुभूमिका लडाकु विमान कार्यक्रम हो। यसलाई भारतीय वायुसेना र नौसेनाको भविष्यको आवश्यकताहरू पूरा गर्न विकास गरिएको हो। यो परियोजना एरोनोटिक्स विकास एजेन्सी एडीए द्वारा नेतृत्व गरिएको छ। विज्ञहरू अनुसार एएमसीएलाई अमेरिकी F-35, चीनको J-20 र रूसको SU-57 जस्ता आधुनिक स्टेल्थ लडाकु विमानहरूलाई प्रतिस्पर्धा गर्न डिजाइन गरिएको छ। विमानमा सुपर क्रूज क्षमता, इन्टर्नल वेपन्स बे, अत्याधुनिक सेन्सर, कृत्रिम बुद्धिमत्ता अर्थात एआई आधारित तकनिकी र कम रडार पत्ता लगाउने जस्ता उन्नत सुविधाहरू हुनेछन्। रक्षा मन्त्रालय अनुसार परियोजनाले विमान एकीकरण, परीक्षण, प्रमाणीकरण र प्रमाणीकरणको लागि अत्याधुनिक सुविधाहरू विकास गर्नेछ, जसले एएमसीए कार्यक्रमको प्रगतिलाई गति दिनेछ। अधिकारीहरूले भनेका छन् कि लडाकु विमानको पहिलो प्रोटोटाइप 2028 तयार हुने अपेक्षा गरिएको छ, जबकि 2035 भारत वायुसेनाको स्क्वाड्रममा सामेल गर्ने लक्ष्य राखिएको छ। रक्षा मन्त्रालयले एउटा आधिकारिक विज्ञप्तिमा भनेको छ, यो सुविधाले एएमसीए कार्यक्रमको विकासलाई तीव्र पार्न र विश्वव्यापी रक्षा उत्पादन नेताको रूपमा भारतको स्थान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। आसामका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हालै दिसपुरमा स्लाइस स्मल फाइनेन्स ब्याङ्कको भारतमै पहिलो एआई सञ्चालित डिजिटल शाखाको औपचारिक उद्घाटन गरेका छन्। अत्याधुनिक तकनिकीद्वारा युक्त यस शाखालाई पूर्ण रूपले डिजिटल ब्याङ्किङ सेवा प्रदान गर्ने उद्देश्यले विकसित गरिएको छ। डिसपुर फायर स्टेशन अगाडि सचिवालयको क्षेत्रमा स्थापित गरिएको छ। यस शाखामा ग्राहकहरूलाई सेल्फ सर्भिस क्योक, क्यास डिपोजिट एटीएम तथा तत्काल पेपरलेस खाता खोल्ने जस्ता सुविधा उपलब्ध गराइनेछ। शाखामा एआई र यूपीआई आधारित तकनिकी प्रयोग गरी ब्याङ्किङ सेवाहरूलाई अधिक तीव्र तथा सरल बनाइएको छ। ग्राहकहरूले यहाँ सोझै आएर बचत खाता खोल्न सक्छन्, फिक्स डिपोजिटको लागि आवेदन गर्न सक्छन्, यूपीआई लेनदेन गर्न सक्नेछन् तथा विभिन्न ब्याङ्किङ उत्पादहरूको जानकारी डिजिटल क्योक्सको माध्यमबाट प्राप्त गर्न सक्नेछन्। उल्लेखनीय छ, नर्थ इस्ट स्मल फाइनेन्स ब्याङ्कसित रणनीतिक विलय पश्चात स्लाइसले एकीकृत फुल स्ट्याक ब्याङ्किङ इकोसिस्टम तयार गरेको छ, जस मार्फत पारम्परिक ब्याङ्किङ तथा फिटनेस सेवाहरूलाई एउटै मञ्चमा ल्याइएको छ। अधिकारीहरू अनुसार यो पहलले असम तथा पूर्वोत्तर क्षेत्रमा डिजिटल वित्तीय समावेशलाई मजबुत

0: दुर्गम क्षेत्रहरू प्रतिकूल मौसम वा राति रेल लाइनको निहारेर जाँच गर्नु गाह्रो हुन्छ। यस्तो स्थितिमा यो रोबोटले सहजै लिकको निरीक्षण गर्न सक्छ। जीपीएस द्वारा ल्यास यस रोबोटलाई रिमोटको माध्यमबाट नियन्त्रण गर्न सकिन्छ। रेल लाइनमा हिँड्दै जाँदा रेल लाइन फाटिएको वा चर्किएको, दूरत्वमा गडबडी तथा जमिनदेखि उच्चतामा बदलाव पाइए यो रोबोट त्यही रोकिन्छ र त्यसको तस्विर कैद गरेर नियन्त्रण गरिएको कर्मचारीहरूलाई पठाउँछ। कर्मचारीहरूले कम्प्युटर वा ल्यापटपमा तस्विर हेरेर तुरन्तै त्यस स्थानलाई चिन्हित गर्न सक्नेछन्। त्यसपछि मरमतको लागि कर्मचारीहरूलाई घटनास्थलमा पठाउन सकिनेछ। शोधकर्ताहरू अनुसार सामान्य रूपमा यस्तो रोबोट बनाउनमा 15-20 लाख रुपियाँ खर्च हुन्छ, तर व्यापक रूपमा उत्पादन गरियो भने एउटा रोबोटको लागत 2-3 लाख रुपियाँसम्म आउन सक्छ। काउन्सिल अफ साइन्टिफिक एण्ड इण्डस्ट्रियल रिसर्च अन्तर्गत CISR नेशनल इन्स्टिच्युट अफ साइन्स कम्युनिकेशन एण्ड पोलिसी रिसर्च CSIR नेस्पर र नेशनल इन्स्टिच्युट अफ एडभान्स स्टडी NIAS बेंगलुरू बीच 25 मई 2026 विज्ञान संचार सार्वजनिक सहभागिता तथा विज्ञान एवं प्रविधि नीति अनुसन्धानलाई सुदृढ बनाउने उद्देश्यले समझदारी पत्र अर्थात MOU मा हस्ताक्षर गरिएको छ। यस सहकार्य अन्तर्गत संयुक्त अनुसन्धान परियोजना सञ्चालन, प्राध्यापक तथा शोधार्थी आदान प्रदान, संयुक्त कार्यक्रम आयोजना तथा क्षमता अभिवृद्धि कार्यक्रमलाई प्रवर्धन गरिने जनाइएको छ। NIAS का निर्देशक डाक्टर शैलेश नायकले स्वागत मन्तव्यका क्रममा विज्ञान संचारलाई प्रभावकारी बनाउन संस्थागत सहकार्य र संयुक्त क्षमता निर्माण कार्यक्रमको आवश्यकतामा जोड़ दिएका थिए। त्यसै गरी CSIR निस्पर्क निर्देशक डाक्टर गीता बानी रायसेमले समावेशी विज्ञान संचारको महत्व, लक्षित समुदायका लागि प्रभावकारी सामग्री निर्माण तथा विज्ञानमा जन सहभागिता बढाउन आधुनिक प्रविधिको उपयोगबारे चर्चा गरिन्। उनले भारतीय भाषामा संचार गर्दा कृत्रिम बुद्धिमत्ता अर्थात AI को नैतिक प्रयोगको सन्दर्भिकतामाथि समेत जोड़ दिइन्। समझदारी पत्र हस्ताक्षरपछि डिजिटल युगमा समावेशी विज्ञान संचार प्राथमिकता अभ्यास र नीतिहरू विषय विचार मन्थन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न विज्ञ तथा अनुसन्धानकर्ताहरूले जिम्मेवार र समावेशी विज्ञान संचारका चुनौती, प्राथमिक तथा भारतीय परिवेश अनुकूल विज्ञान संचार नीति निर्माणको आवश्यकतामाथि विचार राखेका थिए। छलफलका क्रममा विज्ञानप्रति विश्वास अभिवृद्धि गर्ने, विज्ञान संचारकर्मी तथा पत्रकारलाई तालिम दिने, गलत सूचनाको प्रभावकारी व्यवस्थापन गर्ने, विद्यालय स्तरमा विज्ञान संचारलाई सुदृढ बनाउने, नागरिक विज्ञानलाई लोकप्रिय बनाउने तथा वैज्ञानिक नीति निर्माता र संचारकर्मी बीच समन्वय बढाउने विषयमा विशेष जोड़ दिएको थियो।
1: हवस् त श्रोता, विज्ञान दर्शन कार्यक्रममा आज सामेल गरिएका विषयहरू यति हुन्। आगामी अङ्कमा हामी यस्तै विषयहरू लिएर उपस्थित हुने नै छौं भन्ने वाचा गर्दै कार्यक्रमबाट विदा लिन चाहन्छौ। यसैले म डिलीराम दुलाललाई पनि विदा दिनुहोस्। नमस्ते।

श्रोताहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विज्ञान दर्शन। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौ। श्रोता, स्टुडियोको घड़ी अनुसार 7:05 भइसकेको छ र अब प्रस्तुत छ हजुरहरूकै पत्रमा आधारित रहने रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत। नेपाली अनुरोध संगीत कार्यक्रमलाई कुरेर बस्नुहुने हाम्रा तमाम संगीतप्रेमी श्रोताहरूमा हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदै कार्यक्रमको प्रथम प्रस्तुति सुनाउन गइरहेका छौं कलाकार सुरेश कुमारको आवाजमा सजिएको यो गीत। र यस गीतको निम्ति हामीलाई पत्र पठाउने नियमित श्रोता हुनुहुन्छ भरत तोदे पश्चिम बंगालबाट अर्जुन प्रधान। त श्रोता, स्वीकार्नुहोस् कार्यक्रमको यो पहिलो प्रस्तुति।

नेपाली अनुरोध संगीत कार्यक्रमलाई अघि बढाउँदै कार्यक्रमको यो प्रस्तुति लिएर आएका छौं कलाकार विपुल छेत्रीको आवाजमा यो गीत। यस गीतको निम्ति पत्र पठाउने श्रोता हुनुहुन्छ देथाङ पश्चिम सिक्किमबाट विशाल नेपाल, र वहाँले यो गीत आफ्नो कलेजको सम्पूर्ण साथीहरूलाई सुनाउन चाहनुभएको छ। त श्रोता, स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति।

श्रोता, यदि तपाईको रेडियो सेट अन छ भने सुन्दै हुनुहुन्छ आकाशवाणी गान्तोकबाट हजुरहरूकै पत्रमा आधारित रहने कार्यक्रम नेपाली अनुरोध संगीत। कार्यक्रमलाई अघि बढ़ाउँदै अघिल्लो प्रस्तुति लिएर आएका छौ कलाकार नारायण गोपालको आवाजमा रहेको यो गीत र यस गीतलाई सुन्न भनी पत्र पठाउने हाम्रो नियमित श्रोता हुनुहुन्छ माझीटार रम्फू पूर्व सिक्किमबाट अञ्जली छेत्री। त श्रोता, स्वीकार्नुहोस् यो अघिल्लो प्रस्तुति।

श्रोता, कार्यक्रमको अघिल्लो भनौं अन्तिम चरणमा श्रोताहरूलाई मनोरञ्जन गराउन लिएर आएका छौं कलाकार अनमोल गुरूङ र अस्मिता अधिकारीको आवाजमा रहेको यो गीत। त श्रोता, स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम प्रस्तुति।

0: श्रोता, यसै गीतको साथमा आजको हाम्रो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीतको निर्धारित समय यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले केही क्षणमै सुन्नुहुनेछ यसै केन्द्रबाट प्रसारित नेपालीमा समाचार, प्रतीक्षा साँच्नुहोला।
1: यो आकाशवाणी हो, समाचार वन्दना राईबाट सुन्नुहोस्। शुरूमा यस बुलेटिनका प्रमुख समाचार। विदेश मन्त्री डाक्टर एस जयशंकरको अध्यक्षतामा क्वाड विदेश मन्त्रीहरूको बैठक आज नयाँ दिल्लीमा सम्पन्न भयो। राष्ट्रपति द्रौपदी मुर्मू आज तीन दिने भ्रमणमा सिक्किम आइपुग्नुभयो। वहाँले अर्किडेरियम र नामग्याल इन्स्टिच्यूट अफ टिबेटोलॉजीको भ्रमण गर्नुभयो। गृहमन्त्री अमित शाहले आज राजस्थानको बीकानेर नजिकैको सान्चु चौकीमा प्रहरी सम्मेलनलाई सम्बोधन गर्दै अपरेशन सिन्दूरको क्रममा सीमा सुरक्षा बलको भूमिकाको प्रशंसा गर्नुभयो। युवा मामिला तथा खेलकुद मन्त्री मनसुख मण्डाविया आज भन्नुभयो 2036 ओलम्पिक खेल आयोजना गर्ने भारतको दावेदारीलाई ध्यानमा राख्दै भविष्यको ओलम्पिक खेलको सूचीमा योगासनलाई समावेश गर्न जोड़ दिइनेछ। र आईपीएल प्ले अफ क्रिकेटमा धर्मशालामा क्वालिफायर वन मुकाबिलामा वर्तमान च्याम्पियन रॉयल च्यालेन्जर्स बेंगलुरूले गुजरात टाइटन्ससँग साँझ 7:30 बजेदेखि खेल्नेछ। टस जितेर गुजरात टाइटन्सले पहिले बोलिङ गर्ने भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरको अध्यक्षतामा क्वाड विदेश मन्त्रीहरूको बैठक नयाँ दिल्लीमा सम्पन्न भयो। बैठकमा अस्ट्रेलियाकी विदेश मन्त्री पेनी वाङ, जापानका विदेश मन्त्री तोशिमित्सु मोतेगी र अमेरिकी विदेश मन्त्री मार्को रूबियोले भाग लिएका थिए। बैठकबारे श्री जयशंकरले भन्नुभयो,
2: इकोनोमिक रेजिलियन्स शुड बी

0: promoted.
1: बैठक में आर्थिक मजबूती बनाए रखने, आपूर्ति श्रृंखला को मजबूत करने, विश्वसनीय और सुरक्षित तकनीकों का प्रसार करने तथा उत्पादन क्षमता में वृद्धि करने पर चर्चा हुई। ऊर्जा और उर्वरक की वर्तमान उपलब्धता के साथ साथ महत्वपूर्ण खनिजों और संसाधनों की उपलब्धता पर भी बात हुई। हमारा लक्ष्य आपसी सहयोग को मजबूत करना तथा दूसरों की सहायता करना है। हम क्वाड देश आदान प्रदान से विकास और समृद्धि की खोज में नवाचार और रचनात्मकता को बढ़ावा देते हैं।
2: भारत, ऑस्ट्रेलिया, जापान र अमेरिकाले आज सुसंचालित, स्थिर, पारदर्शी, सुरक्षित र लचिलो ऊर्जा बजार सुनिश्चित गर्न प्रतिबद्धता दोहोर्याए। विशेष गरी विश्वव्यापी ऊर्जा बजारमा अवरोधहरूको अवधिमा एकअर्काको ऊर्जा सुरक्षा आवश्यकताहरूलाई समर्थन गर्न सहयोगलाई तीव्र बनाउन देशहरू सहमत भए। ती देशहरूले कानूनको शासन, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरे। क्वाड विदेश मन्त्रीहरूको बैठकको संयुक्त वक्तव्यमा भनिएको छ, क्वाड राष्ट्रहरूले पश्चिम एशियाको स्थितिबारे छलफल गरे र कूटनीतिक प्रयासहरूको समर्थन गर्दै क्षेत्रमा दिगो शान्तिको आशा व्यक्त गरे। उनीहरूले नौवहन अधिकार र स्वतन्त्रता, होर्मुज जलडमरू मध्य र लाल सागर हुँदै विश्वव्यापी वाणिज्यको सुरक्षा र निर्बाध प्रवाहको सम्बन्धमा समुद्रको कानून सम्बन्धी संयुक्त राष्ट्रसंघको महासन्धिमा प्रतिविम्बित अन्तर्राष्ट्रिय कानूनको पालना गर्ने महत्वलाई दोहोर्याए। क्वाड राष्ट्रहरूले आज नयाँ दिल्लीमा आयोजित क्वाड विदेश मन्त्रीहरूको बैठकमा गठबन्धन एजेण्डाको प्रगतिको समीक्षा गरे र हिन्द प्रशान्त सम्बन्धी क्षेत्रीय र विश्वव्यापी विकासको बारेमा पनि छलफल गरे। बैठकको समापनपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विदेश मन्त्रालयका अतिरिक्त सचिव के नागराज नायडूले भने, बैठकले स्वतन्त्र र खुल्ला हिन्द प्रशान्तप्रति क्वाडको प्रतिबद्धतालाई पुनः पुष्टि गर्यो। उनले भने कि छलफल समुद्री र अन्तर्राष्ट्रिय सुरक्षा, आर्थिक समृद्धि, सुरक्षा र महत्वपूर्ण तथा उदयमान प्रविधिहरू र मानवीय सहायता एवं विपद प्रतिक्रिया सहित क्वाड सहयोगका चार स्तम्भहरू वरिपरि केन्द्रित थियो। विदेश मन्त्रीहरूले सीमापार आतंकवाद सहित सबै रूप र अभिव्यक्तिहरूमा आतंकवादको कड़ा निन्दा गरेको पनि श्री नायडूले बताए।
3: आतंकवाद से सख्ती से निपटना क्वाड सहयोग का एक महत्वपूर्ण स्तंभ बना हुआ है। विदेश मंत्रियों ने सीमापार आतंकवाद और आतंकवाद के सभी रूपों की कड़ी निंदा की। संयुक्त बयान में विशेष रूप से पहलगाम आतंकी हमले की निंदा की गई और आतंकवादी गुटों, उनके वित्त पोषण और प्रायोजकों के खिलाफ निर्णायक अंतर्राष्ट्रीय कार्रवाई की आवश्यकता पर बल दिया गया।
4: टेररिस्ट एंटिटीज, फाइनेंसेस एंड स्पॉन्सर्स।
2: भारत र अमेरिकाले आज महत्वपूर्ण खनिजहरू र दुर्लभ मृदा तत्वहरूको आपूर्ति, खनन र प्रसंस्करण सुनिश्चित गर्ने उद्देश्यले प्रमुख द्विपक्षीय ढाँचामा हस्ताक्षर गरे। यो ऐतिहासिक सम्झौता दिल्लीमा विदेश मन्त्री डाक्टर एस जयशंकर र अमेरिकी विदेश मन्त्री मार्को रूबियो बीच भएको थियो। राष्ट्रपति द्रौपदी मुर्मू आज तीन दिने भ्रमणमा सिक्किम आइपुग्नुभयो। वहाँले अर्किडेरियम र नामग्याल इन्स्टिच्यूट अफ टिबेटोलॉजीको भ्रमण गर्नुभयो। राज्यपाल ओमप्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ र अन्य विशिष्ट व्यक्तिहरूले राष्ट्रपतिलाई अर्किडेरियममा स्वागत गर्नुभयो, जुन अर्किड खेती र प्रदर्शन गर्न तयार पारिएको एक समर्पित जलवायु नियन्त्रित ग्रीन हाउस हो। राष्ट्रपतिले अर्किडेरियममा राज्यको समृद्ध पारिस्थितिकी र पुष्प सम्पदाको अवलोकन गर्नुभयो। भोलि राष्ट्रपतिले नथुला पासको भ्रमण गर्नुहुनेछ र सिक्किम विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि भाग लिनुहुनेछ। आफ्नो भ्रमणको अन्तिम दिन उनले सिक्किम पुलिसलाई भारतको राष्ट्रपतिको पुलिस कलर पदक प्रदान गर्नुहुनेछ। सिक्किम यो प्रतिष्ठित पुरस्कार प्राप्त गर्ने 15 राज्य बन्नेछ। यो आकाशवाणी हो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज अपरेशन सिन्दूरको बेलामा सीमा सुरक्षा बलको भूमिकाको प्रशंसा गर्दै यसले सीमाको मजबूतीका साथ रक्षा मात्र गरेन तर सीमावर्ती जिल्लाहरूमा बस्ने मानिसहरूको मनोबल पनि बढ़ायो भन्नुभयो। वहाँले सीमा सुरक्षालाई पूर्ण रूपमा सुरक्षित बनाउन बीएसएफ, सेना, प्रशासन र सतर्क नागरिकहरू सम्मिलित चार स्तरीय ग्रिड सिर्जना गर्ने कुरामा जोड़ दिनुभयो। श्री शाहले आज राजस्थानको बीकानेर नजिकै रहेको बीएसएफको सान्चु चौकीमा प्रहरी सम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। वहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारमा देशको सुरक्षा ढाँचामा ठूलो परिवर्तन आएको छ भन्नुभयो। यस अवसरमा गृहमन्त्रीले सीमा चौकीहरूमा 14 नवनिर्मित महिला ब्यारकहरूको वर्चुअल रूपमा उद्घाटन पनि गर्नुभयो। युवा मामिला तथा खेलकूद मन्त्री मनसुख मण्डाभियाले आज भन्नुभयो 2036 ओलम्पिक खेल आयोजना गर्ने भारतको दावेदारीलाई ध्यानमा राख्दै भविष्यको ओलम्पिक खेलको सूचीमा योगासनलाई समावेश गर्न जोड़ दिइनेछ। नयाँ दिल्लीमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वहाँले भन्नुभयो अहमदाबादले 4-8 जूनसम्म पहिलो विश्व योगासन च्याम्पियनशीप आयोजना गर्नेछ जुन देशको परम्परागत कल्याण अभ्यासलाई विश्वव्यापी खेलकूद अनुशासनको रूपमा स्थापित गर्ने महत्वपूर्ण कदम हो। वहाँले भन्नुभयो हजारौं वर्ष पहिले भारतमा उत्पत्ति भएको योग अहिले विश्वव्यापी रूपमा व्यापक रूपमा स्वीकार गरिन्दैछ र धेरै देशहरूमा दैनिक जीवनको अभिन्न अंग बनेको छ।
0: योग ये हमारे देश की संस्कृति भी है, हमारी जीवन शैली भी है। आज से सदियों पहले योग भारत से निकल के सारे दुनिया में गया है। फिर से योगासना की फर्स्ट वर्ल्ड चैंपियनशिप करके उसको पुनः भारत में एक बड़ा कार्यक्रम के रूप में आयोजित करेंगे। वर्ल्ड चैंपियनशिप है, अभी प्रारंभ भारत से कर रहे हैं और सारी दुनिया के अलग अलग कंट्री में उसको भविष्य में करा जाएगा।
2: रक्षा मन्त्री राजनाथ सिंहले आज नरेन्द्र मोदी सरकारको 12 वर्ष पूरा भएकोमा यसलाई भारतको सभ्यता र विकास यात्रामा परिवर्तनकारी चरणको रूपमा वर्णन गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्दै वहाँले 26 मई 2014 श्री मोदीले प्रधानमन्त्रीको शपथ ग्रहण गर्दा देशको शासन दृष्टिकोण नेतृत्व र राष्ट्रिय संकल्पमा निर्णायक परिवर्तन आएको बताउनुभयो। आईपीएल प्लेअफ क्रिकेटमा वर्तमान च्याम्पियन रॉयल च्यालेन्जर्स बेंगलुरूले आज धर्मशालामा हुने क्वालिफायर वनमा गुजरात टाइटनसँग खेल्दैछ। खेल 7:30 शुरू भएको छ। खेलको विजेता सीधै आईपीएल 2026 फाइनलमा पुग्नेछ भने हार्ने टोलीले क्वालिफायर टूमा अर्को अवसर पाउनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरको अध्यक्षतामा क्वाड विदेश मन्त्रीहरूको बैठक आज नयाँ दिल्लीमा सम्पन्न भयो। राष्ट्रपति द्रौपदी मुर्मू आज 3 भ्रमणमा सिक्किम आइपुग्नुभयो। वहाँले अर्किडेरियम र नामग्याल इन्स्टिच्यूट अफ टिबेटोलोजीको भ्रमण गर्नुभयो। गृहमन्त्री अमित शाहले आज राजस्थानको बिकानेर नजिकैको सान्चु चौकीमा प्रहरी सम्मेलनलाई सम्बोधन गर्दै अपरेशन सिन्दूरको क्रममा सीमा सुरक्षा बलको भूमिकाको प्रशंसा गर्नुभयो। युवा मामिला तथा खेलकूद मन्त्री मनसुख मण्डाभियाले आज भन्नुभयो 2036 ओलम्पिक खेल आयोजना गर्ने भारतको दावेदारीलाई ध्यानमा राख्दै भविष्यको ओलम्पिक खेलहरूको सूचीमा योगासनलाई समावेश गर्न जोड़ दिइनेछ। र आईपीएल प्लेअफ क्रिकेटमा धर्मशालामा क्वालिफायर वन मुकाबिलामा वर्तमान च्याम्पियन रॉयल च्यालेन्जर्स बेंगलुरूले गुजरात टाइटनसँग खेलिरहेको छ। खेल 7:30 शुरू भएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
5: गुड इभिनिङ डियर लिसनर्स, वेलकम ब्याक टु अनदर वन्डरफुल म्युजिकल जर्नी अफ आवर वेस्टर्न म्युजिक प्रोग्राम फ्र आकाशवाणी गान्तोक एन्ड मिडियम वेभ 213.67 meters corresponding to 1404 kilohertz. You can also tune into FM Kanchenjunga at 103 megahertz and use an Air mobile app, or simply search Akashvani Gantok on your web browser. Well, today we are stepping into the world of country music with one of the boldest and most legendary voices in American music history, who is none other than Hank Williams Jr. Now, let's begin with a classic hit that reflects on changing times and growing older. So playing for you, All My Rowdy Friends.

हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत छ कार्यक्रम गीत गजल। यस कार्यक्रमलाई कुरेर बस्नुहुने हाम्रा सम्पूर्ण श्रोताहरूलाई स्वागत तथा न्यानो अभिवादन जनाउँदै गीत गजल कार्यक्रमको पहिलो चरणमा हामी लिएर आएका छौं कलाकार प्रीति सागरको आवाजमा रहेको यो गजल। त श्रोता, स्वीकार्नुहोस् यो पहिलो प्रस्तुति।

गीत गजल कार्यक्रमको अघिल्लो चरणमा कलाकार नुसरत फतेह अली खानको आवाजमा सजिएको यो गीत तश्रोता स्वीकार्नुहोस् यो प्रस्तुति।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, अब सुनाउन गइरहेका छौं कलाकार प्रीति सागरको आवाजमा यो अर्को प्रस्तुति।

गीत गजल कार्यक्रमलाई सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा आजको हाम्रो यो अन्तिम प्रस्तुति लिएर आएका छौं कलाकार नुसरात फतेह अली खाँको स्वरमा। त श्रोता, स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति।

श्रोताहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो कार्यक्रम सुर संसार अन्तर्गत कलाकार श्रुति सादोलिकरद्वारा शास्त्रीय गायन। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले अब केही क्षणमै सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार, क्रमशः हिन्दी अनि अंग्रेजीमा।

आउनुहोस् श्रोता, अब कार्यक्रमलाई अघि बढाउँदै सुनौं यो अघिल्लो गीत फिल्म कलंकबाट कलाकार अजिजित सिंह र शिल्पा रावको आवाजमा सजिएको यो गीत। त श्रोता, स्वीकार्नुहोस् यो अघिल्लो प्रस्तुति।

आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवामा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ विभिन्न कलाकारहरूको आवाजमा हिन्दी फिल्मका गीतहरू। त यसै क्रममा यो अघिल्लो गीत सुनाइरहेका छौं कलाकार अतिप असलाम र श्रेया घोषालको आवाजमा फिल्म तेरे नाल लभ हो गयाबाट। त श्रोता स्वीकार्नुहोस् यो प्रस्तुति।

प्रस्तुतकी सुन्दै हुनुहुन्थ्यो फिल्म जमानेको दिखाना हे बाट कलाकार शैलेन्द्र सिंहको आवाजमा। श्रोता, यसरी नै यो अर्को गीत सुनाइरहेका छौ फिल्म दिलवाले बाट कलाकार अरिजित सिंह र अन्तरा मित्रको स्वरमा रहेको यो गीत। त स्वीकार्नुहोस् यो प्रस्तुति।

हिन्दी फिल्मी गीतहरूको कार्यक्रमलाई सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा आजको हाम्रो यो अन्तिम प्रस्तुति कलाकार जगजीत सिंहको आवाजमा फिल्म प्रेम गीतबाट लिएर आएका छौं। त श्रोता स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति।

हस्त श्रोता, प्रस्तुत गीतको साथमा आजलाई हिन्दी फिल्मी संगीतको कार्यक्रम यति नै। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय स्टुडियोको घड़ी अनुसार रात्रिको 10:30 भइसकेको छ र यसैको साथमा आजको तेस्रो अधिवेशनका समावेश सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछन्। भोलि बिहान 6:30 प्रातकालीन अधिवेशन अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौं। आजलाई सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि, जय हिन्द।